0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नमस्कार तथा सुप्रभात। काया कहिरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 6 गते बुधबार, सन् 2026 मे 20 तारिक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति शपथ र फल बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाडी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्त्वपूर्ण, पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाइ।
4: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्, पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्, उपभोगसँगै संरक्षण पनि गर्यौँ भने चाहिँ भविष्य राम्रो छ।
0: रुसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लिगको उपाधि, आइपिएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगञ्जमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 89 असार 4 रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारुकताका साथ अघि बढाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झन्डै 22,000 मुद्दा फैसलाको पर्खाइमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुङ्गममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कारवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द्व व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनुअघि नै बारले असहयोग गर्ने सङ्केत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATF को एसिया प्यासिफिक समूह APG को टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औल्याइदिएका छन्। एपिजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको 2 टोलीले अर्थमन्त्री सोडिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औल्याइदिएको हो। बैङ्क तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैङ्किङ कसुर, घरजग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खडा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपिजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात् ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ एपिजीको इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: विद्यार्थी सङ्कटले कक्षा रेतिन थालेपछि हजारौँ सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढी विद्यालय पहाडी र हिमाली जिल्लाका हुन्। पहाडी जिल्लाको जनसङ्ख्या सहरी तथा तराईका जिल्लामा बसाइ सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकडा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फेरि पनि शिक्षाकै प्रसङ्ग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बालबालिका गएको चैतमा सञ्चालित कक्षा 10 एसईमा सहभागी भए। त्यति बेला कक्षा एकमा 10,53,824 भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोऱ्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढाइ पुरा गरे। यसै परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा आठ पुरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद संवेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6 विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पदबहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिकतर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्त्वपूर्ण भूभाग हो। उच्च पहाडी तथा हिमाली भेगमा रहेका फाटफुट रुख, झाडी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झन्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु तथा गोठालाहरू बीचको अन्तरसम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
7: नेपालका खर्कहरू बहुमूल्य जडीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्त्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
8: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरिचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यो भएर यसको बहुआयामिक महत्त्व छ। अझ अर्को एउटा महत्त्व यो धार्मिक पर्यटकीय महत्त्व पनि हो। मेजर ट्रेकिङ रुटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्त्व छ, जैविक विविधता, पर्यावरणीय महत्त्वको साथै।
7: देशको झन्डै 6.09% जनसङ्ख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाडी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारका रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तरसम्बन्ध पनि रहेको छ।
8: नेपालको उच्च पहाडी र हिमाली क्षेत्रको पशुपालन र जडीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनु हो।
7: पशुपालन घट्दै गए पनि अझै उच्च पहाडी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठुलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
8: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, त्यो लगायत जडीबुटीहरू। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पश्मिना बनाउँछौँ, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेका छौँ। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो कि।
7: खर्कहरू हिमाली सहित उच्च पहाडी भेगका मानिसको समेत जीविकाको आधार हुन् भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्त्व त झनै बढी छ। तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्कबारेका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
8: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उनकाती राखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू, अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौँ भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोगसँगै संरक्षण पनि गऱ्यौँ भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
2: वातावरण विज्ञ एवं खर्कबारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
9: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।

0: नै छ, सुन्दै गर्नु होला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
3: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
1: यसै क्रममा यही जेठ सात गते बिहिबार पुष्य नक्षत्र परेको दिन आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन
4: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखो नारायण नगरपालिका 4 को धुलाम्मे सडकमा एउटा शरीर बिस्तारै अगाडि बढिरहेको देखिन्छ पाइला होइन दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढाउनुहुन्छ जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ बर्सातमा हिलामेर हिउँदमा धुलामे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ तर उहाँ आफ्नो जिम्मेवारी पुरा गर्न थाकेको महसुस भने गर्नुहुन्न उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हात नै सुन्निएका हुन्छन् उहाँले भन्नुभयो उमेर बिस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ विद्यालयदेखि उहाँको घरसम्म सडक पुगिसकेको छ तर त्यो सडकमा उहाँका लागि गुड्ने साधन भने छैन आर्थिक अभावका कारण चारफाङ र स्कुटर किन्ने अवस्था पनि उहाँसँग छैन आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे उहाँले भन्नुभयो शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नुभएको छ गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढाइबाट वञ्चित भइरहेका थिए यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान सुरु गर्नुभयो गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढाउन थाल्नुभयो तलब न तलब थियो न सरकारी सहयोग तर शिक्षाप्रतिको भरोसा लगातार 2 वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढाउनुभयो एक्लै सबै विद्यार्थी सम्हालेर पढाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो थाकेको शरीर नथाकेको सपना आजको गोर्खापत्रमा खबर छ
0: अब विदेशको खबर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ पुटिनले आज चिनिया समकक्षी सी जिङपिङसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ यो भेटवार्ता अमेरिका चीन सम्बन्ध युक्रेन युद्ध ऊर्जा सङ्कट विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोडिएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढेको छ। अहिले चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रुसको अर्थतन्त्र युद्ध

0: केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रुसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रुसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
1: अब केही खेल खबर। इङ्ग्लिस प्रिमियर लिगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लिग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39 मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौडको समीकरण बदलियो। खेलको इन्जुनी समयमा एर्लिङ हालानले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
0: खेलकै अर्को खबरमा आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अङ्कसहित तालिकाको लखनऊ 8 अङ्कसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इङ्लिसले 60 रन जोडे। आइपिएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वे सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
1: काङ्ग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला सुरु गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
0: सरकारले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको अनियमितता, दुरुपयोग र बढ्दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढाएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिमालाई पुनर्संरचना गर्दै अनावश्यक दाबीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानुनी कडाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
1: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अङ्कुश लगाउन पटक पटक भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारिक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउनु भन्दा भत्काउन सजिलो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाडी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
0: रुसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लिगको उपाधि, आइपिएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
0: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन काङ्ग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बिपी कोइराला जस्तै देखिने नेताको तस्विर छ। त्यसमाथि नेपाली काङ्ग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईँहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भयो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भए तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिन्द्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपैयाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।

अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 6 गते, तदनुसार सन् 2026 मे 20 तारिक बुधबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हाप्रे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाइँदै दाङको दंगी श्रण एकमा निशुल्क टिन वितरणमा पक्षपातको आरोप। विपन्न परिवार वञ्चित भएको स्थानीयको गुनासो।
2: पुरा पूर्व कालदेखि घरलाई किन्न नपाउने, अहिले भर्खरै छिरिङमा बनाएको घरलाई किन दिने, यो वडा आशीको विलम्बना के हो?
3: किन नपाउनेले पाए, किन पाउनु जस्तो पाएनन्, पाइदिनलाई छुट्टा आएको हो क्या?
1: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा लम्हाई नगरपालिका पूर्णको सुनिश्चित पालिका घोषणा। लागु औषध प्रयोगले मानसिक समस्या निम्ति नै जोखिम।
0: र प्युठानमा भीड़बाट लडेर एक युवकको ज्यान गएपछि 5 जना पक्राउ। कर्णाली प्रदेशमा बाल अधिकार संरक्षण गर्न स्थानीय तहसँग समझदारी। प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च झण्डै 5 अर्ब।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
6: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गोद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनालाई व्यवस्थित बनाउन थालिएको छ। प्रदेश आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका 2082 अनुसार आयोजना पहिचानदेखि विकास विश्लेषण लेखाजोखा छनौट तथा प्राथमिकीकरणसम्मका प्रक्रिया पूरा भएका आयोजना मात्रै कार्यान्वयनयोग्य आयोजनाको रूपमा सूचीबद्ध गरिने व्यवस्था गरिएको छ। योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंकलाई कार्यान्वयनमा लग्न थालिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनौट प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंक लागू गरिएको यसअघि नै बताउनु भएको थियो। प्रदेशका वास्तविक धरातलमा आधारित योजना बनाइने भएको छ। निर्देशिका अनुसार 30 लाख रूपियाँ भन्दा बढ़ी लागत भएका आयोजना मात्रै आयोजना बैंकमा प्रविष्ट गर्न सकिनेछ। 50 करोड़ रूपियाँ भन्दा बढ़ी लागत भएका पूर्वाधार योजनाका लागि विस्तृत आयोजना प्रतिवेदन अनिवार्य गरिएको छ। साथै वातावरणीय अध्ययन, जग्गा प्राप्ति योजना, खरिद गुरु योजना, कार्यान्वयन कार्ययोजना तथा नतिजा खाका समेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैबीच आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका तथा प्रणालीमा आयोजना प्रविष्ट गर्ने विषयमा प्रशिक्षण सञ्चालन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम प्रदेश कार्यक्रम सहयोग इकाइको आयोजनामा राष्ट्रिय योजना आयोग तथा प्रदेश योजना आयोगको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रदेशका सबै मन्त्रालय, निर्देशनालय तथा प्राधिकरणका योजना तथा तथ्याङ्क, आर्थिक प्रशासन र सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।
0: लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्रै नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। नवनिर्मित प्रदेश प्रशासनिक भवनको अवलोकन गर्दै उहाँले संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश राजधानीको विकास प्रशासनिक भवन निर्माणबाटै शुरू हुने बताउनु भएको हो। लुम्बिनी प्रदेश यस मामिलामा देशका 7 वटै प्रदेश मध्ये अगुवाई गर्न सफल भएको उहाँले बताउनुभयो। उहाँले भर्जिन ल्यान्डमा निर्माण गरिएको प्रशासनिक केन्द्रको महत्व ठूलो रहने उल्लेख गर्दै यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँका अनुसार गुरू योजना कार्यान्वयन गर्न सके राजधानीलाई आधुनिक व्यवस्थित र आकर्षक शहरका रूपमा विकास गर्न सकिने भएको छ। यसैगरी राजधानीको स्वरूप कस्तो हुन्छ भन्ने अनुभव अहिले नै यहाँबाट लिन सकिने समेत उहाँले बताउनुभयो। भविष्यका बारेमा चिन्ता गर्नेहरूलाई गुरू योजना कार्यान्वयनमा सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभएको छ।
1: संघीय सरकारले अतिक्रमित सरकारी जमीन खोजेर आफ्नो माथतमा ल्याउन निर्देशन गरेसँगै तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले वर्षौंदेखि अतिक्रमणमा परेको आफ्नो जग्गाको हिजो अमिन खटाएर चार किल्ला छुट्याएको छ, जसमा अस्पतालको मूलगेटदेखि दक्षिण पूर्वतर्फ नामीनगर टोल, इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि पश्चिमतर्फको क्षेत्र र रानी जरूवा क्षेत्रमा गरी करिब डेढ़ बिघा जमीन अतिक्रमणमा परेको छ भने करिब 55 घर अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जानकारी दिनुभयो। अतिक्रमणको वास्तविक क्षेत्रफल र अवैध रूपमा बनेका संरचनाको यकिन तथ्याङ्क आउन भने केही दिन लाग्ने अस्पतालका प्रशासन प्रमुख हुकुम ओलीले जानकारी दिनुभएको छ। विगतमा गृह मन्त्रालय अन्तर्गत रहेको उक्त जमीनमा 2064 साउन 22 गते अस्पतालको नाममा पास भएको थियो। उक्त समयमा अस्पतालको नाममा 6 बिघा 18 कट्ठा जमीन कायम गरिएको थियो। धेरै जसो अतिक्रमण अस्पतालको नाममा जग्गा आउनु अगावै भएको थियो भने रानी जरूवा क्षेत्रको र इलाका प्रहरी कार्यालय नजिकको केही भाग पछि अतिक्रमण भएको अस्पतालले जनाएको छ। नाप जाँचको काम सकिए पनि आगामी प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा कुनै छलफल नभएको अध्यक्ष लामिछानेले बताउनु भएको छ। एक चरणको काम सकिएको छ। अस्पतालमा अहिले मेसो नभएका कारण आगामी कार्यदिशाबारे छलफल भएको छैन। सूचना जारी गर्ने ती संरचनाहरू कसरी हटाउने भन्ने विषयमा बुधबार छलफल गर्दैछौ, उहाँले भन्नुभयो। व्यवस्थित ढंगले अतिक्रमित जमीनमा बनेका संरचना हटाउने हाम्रो तयारी छ। संरचना बनाएकाहरूबाट पनि कुनै त्यस्तो विरोध भएको छैन, त्यसकारण यो काम सौहार्दपूर्ण वातावरणमै सम्पन्न हुन्छ भन्ने हाम्रो बुझाइ छ। भोलिका दिनमा सरकारले मुआवजा दिने अवस्था आयो भने सहज होस् भनेर अस्पतालको जमीनमा घर भएकाहरू सबैलाई तथ्याङ्क संकलनका लागि बोलाइएको उहाँले बताउनुभयो। अस्पतालको जमीनमा अस्पतालकै भोगचलन हुनुपर्ने हो, तर केही जमीन अतिक्रमण भएको देखिएको हुँदा अस्पताल प्रशासनले अतिक्रमण हटाउने कार्यको थालनी गरेको दाङका प्रमुख जिल्लाधिकारी विश्वप्रकाश अर्यालले बताउनुभयो। सीमाकै विषयमा विवाद भएका कारण नाप जाँचको काम भएको रहेछ। नापी कार्यालय तुलसीपुर उपमहानगरपालिका र अस्पताल प्रशासनले नाप जाँच गरेर चार किल्ला छुट्याएका छन्, उहाँले भन्नुभयो। सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको नीति अनुरूप अस्पतालले अबको केही दिनभित्रै अतिक्रमित जग्गा खाली गर्न 35 दिने सार्वजनिक सूचना जारी गर्ने तयारी समेत गरेको छ। जमीन खोज्दै प्रादेशिक अस्पताल एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: दाङको दंगीशरण गाउँपालिका एकमा खरको छाना भएका घर परिवारलाई निशुल्क जस्ता पाता टिन वितरण गर्ने सरकारी कार्यक्रममाथि स्थानीयले पारदर्शिता नभएको आरोप लगाएका छन्। वास्तविक गरीब तथा कमजोर आर्थिक अवस्था भएका नागरिकलाई नदी पहुँचवाला र सम्पन्न व्यक्तिहरूलाई टिन वितरण गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्। स्थानीय जगबहादुर ओलीले थाई रूपमा फुर्केसल्लीमा बसोबास गर्दै आएका नागरिकलाई टिन नदिएको तर गाउँ छोडेर अन्यत्र बसोबास गर्नेहरूले टिन पाएको गुनासो गर्नुभयो।
2: पूर्व बगानदेखि घरलाई टिन नपाउने, अहिले भर्खरै बनेर सिटिङमा बनेको घरलाई टिन दिने, यो एउटा आशयको विलम्बना के हो? मैले त्यही भन्न खोजेको,
8: खासमा के हजुरलाई चित्त बुझेन?
2: मलाई चित्त बुझेन, त्यसरी त होइन, अन्याय हो त्यो, यता जब नि अन्याय भएको छ।
8: अनि हजुरले पनि त्यो टिनको लागि आवेदन दिनुभएको थियो वडामा?
2: मैले पनि ठम्दिएको छु।
8: अनि के भन्नुभयो तपाईँले?
2: पहिलो प्रश्न मैले के उठाएको भने, जो स्थायी रूपमा बसिरहेको छ त्यहाँ फुरीसल्लीमा, पहिला प्राथमिक दिनुहोस् अहिले पाउनेलाई, जो दाङ बस्नु भएको छ त्यहाँले पछाडि पाउनुहुन्छ, पाउने नपाउने भुल्न सरकारको बजेट हो। त्यही भनेको थिएँ, उहाँले के भन्नुभयो भने सिधै हान्न उठेको मलाई, पहिले दाङ बसेर पाइन्न भने किन भनिस् भने हान्न उठ्नुभयो उहाँहरू।
8: अब के भन्न चाहनुहुन्छ?
2: मेरो इच्छा के हो भने, मलाई अन्याय भयो, दलितहरू नपाउने, पाउँदा चाहिँ निम्नवर्गहरू नपाउने, अपाङ्गहरू नपाउने।
0: यसै गरी अर्का स्थानीय कृष्ण घरतीले आफू अपाङ्गता भएका कारण टिन पाउने आशामै सीमित हुनु परेको बताउनु भएको छ। काम गरेर आमदानी गर्न सक्ने अवस्था नरहेकाले सरकारले दिएको सहयोग पाए सहज हुने उहाँले बताउनुभयो।
9: तपाईँले अब टिन पाले, म अपाङ्ग मान्छे हो कि, गरिब दुखीलाई अनि अपाङ्ग मान्छेलाई हेर्ने भनेर भनेको थियो अरे, अनि त्यही भएर अब के के भन्दा अब गाउँमा बस्छन् मान्छे अनि तिनीहरूलाई मान्छेलाई अब यहाँ पूर्वी दिल्लीमा जग्गा छ अनि तिनीहरूलाई मात्र दिएको थियो भनौँ।
8: अनि हजुरको घरमा टिन लगाएको छैन?
9: हजुर हजुर छैन, म त अब गाउँको मान्छे हो, म बिहोर्नु सक्दैन, मेरो घर भर्खरै घर हालेको मान्छेलाई त्यसलाई टिन दिने, अब जब बसिरहेको छ मान्छेलाई त्यसलाई नटिन दिने के कारण हो?
0: यसै गरी अर्का स्थानीय भीम घरतीले टिन वितरण प्रक्रियामा राजनीतिक प्रभाव परेको आरोप लगाउनु भएको छ। वास्तविक विपन्न परिवारलाई व्यवस्था गर्दै आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई टिन वितरण गर्नु गलत भएको उहाँले बताउनुभयो।
3: टिन पाउनु पर्ने त अलि हाल्न नसकिने संस्थालाई दिनु पर्ने टिन होइन, पर्यटन विदेश संस्थाबाट टिन पाएको होइन, अहिले यो परिया भएन भने राम्रो परियाले टिन बनाउनु पर्यो, हामीलाई त थाहै भएन, यो संस्था गरे हामीलाई टिन दिएन, दुई पैसा कसैले नदिनु पर्यो भन्ने हाम्रो सोच हो क्या। टिन नपाउनेले पाए, टिन पाउनु जसले पाएनन्, हेर्वाला संस्था मान्छेलाई पाइपलाई छुट्टा आएको हो क्या, काङ्ग्रेसले भरिले पाए, अब भन त चिनै पाएनन्, जो जो झन्
0: यसैबीच हामीले दङ्गीशरण गाउँपालिका एकका वडा अध्यक्ष रमेश भण्डारीलाई टिन वितरणको मापदण्ड, छनौट प्रक्रिया र मूल्याङ्कनको आधारका बारेमा प्रश्न गरेका छौँ।
10: सङ्घीय सशक्त अनुदानबाट हामीलाई प्राप्त भएको पैसा हो दङ्गीशरण गाउँपालिकामा, पालिकाले केन्द्र खोलेर प्रत्येक वडालाई अहिले चाहिँ 17-17 घरलाई चाहिँ टिन दिने भनेर हामीलाई पत्रचार गर्यो, 53 घर दुरी मार्ग सन्तुलन आयो, त्यसपछि हामीले के सोच्यौँ भने अब एकैचोटि यहाँबाट चाहिँ निर्णय गरेर दिँदाखेरि अब भोलि कस्तो कस्तो मान्छेले आयो के आयो भोलि जनविवाद होला भन्ने हिसाबले आज पारदर्शी गर्नुपर्छ, सबैलाई बोलाएर चाहिँ निर्णय गर्नुपर्छ भन्ने हिसाबले म सबैलाई बोलाएर पछि
8: त्यो जो जसले माग फारम भर्नु भएको थियो उहाँहरू सबैलाई बोलाउनु भयो वडामा,
10: सबैलाई वडा बोलाए, बोलाएपछि मैले सबै बोलाएँ, हाम्रो माग सङ्ख्या यति छ, हाम्रो पर्याप्त हामीलाई घर दुई सङ्ख्या यस्तो छ, अब यसलाई कसरी वितरण गर्ने, यसलाई चाहिँ कसरी जाँदाखेरि हामी चाहिँ सबैलाई चाहिँ चित्त बुझ्दो बाँकी मान्छेले पाउँछ, यसमा चाहिँ हजुरहरू चाहिँ सहयोग गर्नुहुन्छ भनेर मैले हजुरलाई बोलाउँ, बाँकी समस्याले पाउनु मैले अहिले पाउनु पर्यो, बाँकी त अब हजुर अर्कोचोटि आयो भने कुरो अर्कोले पाउँछ, अब सबैजनाले एकैचोटि पाउने कुरा त हुन्न भनेर हुन्छ, अब कसरी जाने के गर्ने भन्ने कुराहरू भयो, त्यस्तो छलफल भयो, त्यसपछि सबैले चाहिँ कसैले चाहिँ होइन साथी हाम्रा 5-6 वडा हुन् तिनलाई चाहिँ जामा चाहिँ हिसाबले जानुपर्छ भनेर भन्यो, कसैले कसैले चित्त हाल्नुपर्छ भनेर भने खुर्के सिलिममा 8 घर चाबी 2मा चाबी 1मा 1 घर त्यसपछि चाबी 4मा 3 घर चाबी 8मा पनि 3 घर भन्ने कुराहरू यसरी चाहिँ मिलाएर गर्दा के गरौँ यस्तै जाम भनेर भने अँ यही ठिक छ यसरी वितरण गरौँ भन्नुभयो, अब उहाँ चाहिँ सन्तुष्ट भएर ठिक छ अहिले चाहिँ यहाँले पाउँछ अर्को दिन हामी पाउँछौँ केही छैन यसमा सबैले एकचोटि पाउने कुरा होइन 53 जनाले फर्म गरिरहेको छ, त्यो भएर तपाईँले चाहिँ लास्ट टाइममा चाहिँ मैले चाहिँ निर्णय गरेर सबैसँग चाहिँ दिदाजारी भएन त्यसरी गरेर कुरो
8: माग फारम भरेको जति हुनुहुन्थ्यो नि उहाँहरूको जो मूल्याङ्कनको कुराहरू फिल्डमा गएर जाँच गरियो कि उहाँले भनेकै आधारमा अति आवश्यक आवश्यकता र
10: त्यसरी अब हाम्रो फिल्डमा हामी फेरि जान्छौँ, अब अहिले नै यसैलाई चाहिँ फाइनल भइयो, अब यसैले चाहिँ प्राप्त गरियो भन्ने ऊ चाहिँ
8: जो फुर्केसल्लीमा थायी रूपमा बसोबास गर्दै आएका खर्कोसाना मुनि बसोबास गर्दै आएकालाई चाहिँ टिन दिएन र जो दाङ अथवा फुर्केसल्ली पनि भएको र अन्यत्र यता तलतिर पनि घर भएको यतैतिर बस्ने प्राय उतातिर नबस्नेलाई दिइयो, अनि अहिले टिन पाउने आशमा घर हाल्दै गरेका मान्छेहरू घरै पुरा नभएका मान्छेहरूलाई दिइयो तर बसोबासी जो पहिलेदेखि बस्दै आएको मान्छे थायी रूपमा बस्दै आएकोलाई दिएन, हामीलाई पहिला दिनु पर्थ्यो त्यो घर हाल्दै गरेको मान्छेलाई पछि दिनु पर्थ्यो भन्ने जस्ता कुरा उहाँले गरेको हुनाले यहाँनिर के हो त खास भनेर बुझ्नु खोजेको
10: शैलीको छ, लगभग लगभग अधिकांश मान्छेको चाहिँ के छ भने दुई बाई चाहिँ बनाउनु भएको छ, कोही कोही मान्छे त्यस्तो छुट्नु भयो होला, त्यस्ता मान्छेले चाहिँ पहिला पनि टिन प्राप्त गरिसक्नु भएको थियो, टिन मान्छेलाई हामी अघि यो पनि अघि भन्दा अलिक अघि गर्छौँ हामी त्यस्ता व्यक्तिलाई टिन दिइसकेको
8: छ, उहाँले म अपाङ्ग छु आयस्रोत पनि छैन मैले कमाउनु पनि सक्दैन, जसका छोरा विदेश छन् महिनामा लाखौँ पैसा कमाउँछन् उनले यहाँ टिन पाउँछन्, अब म मेरो न कोही छ न केही छ म अपाङ्ग छु मैले टिन पाउँदैन भने त्यो कहाँसम्मको अन्याय हो भन्ने कुरा उहाँले गर्नुभयो, अनि त्यस्तोलाई
10: त्यो त उहाँ पनि आउनु भएको थियो उहाँले नै आफै चाहिँ निर्णय गरेर उहाँ पनि बस्नु भएको थियो,
8: आय स्तर कमजोर भएको होइन अब गरिब दुःखी जनताले टिन लाउन नसक्ने अवस्थाले पाउने होला, अब त्यहाँ कोही अमेरिका भएको कोही अस्ट्रेलिया भएको मान्छेले टिन पाउने, अरूको मामिलामा भन्दा पनि जो अपाङ्ग छ जो चाहिँ आय स्तरको रोजगारी उसले काम गर्नु सक्ने अवस्था नै छैन भने त्यसलाई नहेरेर
10: उहाँले त पहिले प्राप्त गरिसक्नु भएको छ, पुरै मात्रामा त्यस्तो केही व्यक्तिहरू चाहिँ सुत्नुभएको त्यहाँ होला अर्को कार्य गरेर उहाँहरूलाई चाहिँ समेटिन्छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
11: किसानहरुका लागि खुशीको खबर।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
11: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: पछिल्लो समय बढ्दो लागौसो दुर्व्यसनका कारण मानसिक र पारिवारिक समस्या बढ़िरहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। हिजो राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्। निर्णय पुनर्स्थापना केन्द्र घोराईको समन्वयमा मानसिक समस्या व्यवस्थापन सम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराईमा सम्पन्न भएको हो। सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्व दुर्व्यसनी र उपचारार्थीहरूलाई मानसिक रूपमा बलियो बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्याउने र क्षमता विकास गर्ने उद्देश्य राखिएको बताइएको छ।
1: प्युठानको नौ बहिनी गाउँपालिका छ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। जेठ 3 गते 19 वर्षीय मधु सुनारको फेरा सामुदायिक वनको भीरबाट लडेर ज्यान गएको घटना सम्बन्धी अनुसन्धानका क्रममा पाँचजना पक्राउ परेका हुन्। मृतकका परिवारले दिएको किटानी जाहेरका आधारमा अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिनुभयो। पक्राउ पर्नेमा सोहेवडाका स्थानीय केशव केसी, गोविन्द घरती, नरेन्द्र केसी, वसन्त बहादुर घरती र युवराज केसी रहेका छन्। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालतबाट म्याप थप को अनुमति समेत लिइएको छ। स्थानीयका अनुसार वनभोज खान गएका छजना युवाले लखेर्दा भीरबाट लडेर मधु सुनारको ज्यान गएको थियो।
0: जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको सरवा भएको छ। गृह मन्त्रालयले हिजो अर्यालसहित छजना सहसचिवको सरवा गरेको हो। गृह मन्त्रालयका अनुसार अर्यालको जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा प्रमुख जिल्ला अधिकारीका रूपमा सरवा भएको हो। गत वर्षको भदौ 12 गते दाङमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका अर्याल 10 महिनामै सरवा भएर जान लाग्नु भएको हो। उहाँको सरवा पाएपछि दाङमा प्रमुख जिल्ला अधिकारीको रूपमा भैरवा विमानस्थलमा कार्यरत निश्चल राज पाण्डे आउन लाग्नु भएको छ।
1: यसै गरी रूकुम पश्चिमको प्रमुख जिल्लाधिकारीका रूपमा निशान राज गौतम आउनु भएको छ। उहाँ गृह मन्त्रालयबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिममा आउनु भएको हो। रूकुम पश्चिममा रहनुभएका प्रमुख जिल्लाधिकारी दिनेश प्रसाद थानीलाई भने गृह मन्त्रालय तानिएको छ।
0: कर्णाली प्रदेशका स्थानीय तहहरूसँग बाल अधिकार संरक्षण र प्रवर्धन गर्ने समझदारी गरिएको छ। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश तथा बाल अधिकारका लागि साझा अभियानका बीच आपसी समझदारी गरिएको हो। नेपाल नगरपालिका संघ कर्णाली प्रदेश अध्यक्ष हस्तपुन, गाउँपालिका राष्ट्रिय महासंघका प्रदेश अध्यक्ष निमबहादुर केसीसँग बाल अधिकारका लागि साझा अभियानका क्रममा प्रदेश महासचिव विष्णु प्रसाद शर्माले समझदारी पत्र आदान प्रदान गर्नुभएको हो। समझदारीमा सन् 2028 कर्णाली प्रदेशका 54 गाउँपालिका र 25 नगरपालिकासँग कार्यक्रम हुने बताइएको छ।
1: निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 निर्वाचन खर्च सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन 21 सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापन सम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट 6,71,92,87,200 रूपियाँ प्राप्त भएको थियो।
0: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदबहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहाए लगत्तै उहाँले हिजै सर्वोच्च अदालत पुगेर पदबहाली गर्नुभएको हो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजै डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गरेका डाक्टर शर्माले 2077 साल जेठ 27 गतेदेखि 2072 मंगिर 26 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म हुने उल्लेख गरिएको छ।
1: देशको बदलिदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास शिशिरीदेखि कक्षा 12 समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल समेत गठन गरेको छ।
0: र अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले गर्दा अहिले देशका पहाड़ी र हिमाली विभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई विभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी विभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई विभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोशी मधेश बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी पहाड़ी र हिमाली विभागमा आंशिक बादल लाग्ने उल्लेख छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने चट्याङ सहित वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु। नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हो त नि, कुन चाहिँ बदमासी आएको सरकारै छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
4: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
5: यो सुक्खा मौसममा वन जङ्गलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जङ्गलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: अहिले बिहानको 7 बज्यो।

0: सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो।
1: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिसन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौँ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ्दो महँगी नियन्त्रण गर्न, धनी र गरिब बीचको अन्तर कम गर्ने, रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड़ दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्ने दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस अघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मर्मत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनर्स्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 2 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
2: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, छमा नेपाल राष्ट्र बैङ्क 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
0: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रांक अनुदान स्वीकार गर्ने, अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। काठमाडौँका सार्वजनिक तथा सरकारी जग्गा तथा नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत 11,000 बढी सुकुम्बासी विस्थापित भएका छन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा खान बस्न सहित स्थानान्तरण गरेको भएता भनिए तापनि उचित व्यवस्थापनकै आशामा केही सुकुम्बासीहरू भने भत्किएको घरको भग्नावशेषमा दैनिक पुग्ने गरेका छन्। बालिका मादेनको रिपोर्ट।
3: 51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बस्दै आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्के वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो तर घरबाट मन छुटिन सकेको छैन। मान बहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्त्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
4: अब यो आफ्नो सामानहरू यसो काठ पाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगर्नुजेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
3: सरकारले वैशाख 18 गति काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष नियाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरी छोरीको पढाइ मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ।
5: दिन्छु भनेर अहिलेसम्म दिएको छैन, पढो पनि मिलेको छैन, छोरी बिरामी भयो, एक दुई पैसा एक रुपियाँ छैन उपचार गर्नुलाई।
6: सजिलो नै थिएन, अब यहाँ त थियो बच्चा र शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
3: बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढाइ, खान, बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
7: उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ, आफ्नै जस्तो सुखी भयो नि, थाप्रै भयो नि, आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो यस्तो भनेको छ, खोइ त व्यवहारले मेन जानुपर्ने मान्छेहरू जम्मै यहाँ आफ्नो आफ्नै 22-23 दिन भइसक्यो, खोइ फोन गरे एकल फोन गर्नु आएन।
8: हाम्रो त घर चाहियो, बस्ने बास गाँस कबास चाहियो।
3: यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
9: कसरी चाहिँ छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भनेको कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो को होल्डिङ सेन्टरमा बसेको छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको त्यो आश्वासन दिने मात्रै हो।
3: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढीलाई सरकार ले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढाइ निरन्तर अघि बढाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
10: जो घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन्, जो भाडामा खोजेर आफै जानु भएको छ, उहाँहरू चाहिँ जानु भएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 2608 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
3: सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जतिसक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
0: निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई सरकारबाट 6,71,92,00,000 रुपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 रुपियाँ खर्च भएको जनाएको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण, ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब रुपियाँ वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै कक्षा 12 को प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न 2 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोर्खाको भीमसेन थापा गाउँपालिका 5 घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका 1 रानीवन बस्दै आएका 29 वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका 3 घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका 1 वनस्थली बस्दै आएका 20 वर्षीय अश्विन अधिकारी रहेका छन्। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिंचाईको अभाव र निर्माण भइसकेर पनि खोडपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
11: बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु उपकृत क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलु सहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट।
12: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले त 8-10 लाख रुपियाँ चाहिँ इन्कम गर्छौँ।
11: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5 देखि 2 करोड़ सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
13: झन्डै 500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान छ।
11: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाइ र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा।
13: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डलधुरा लैजानु पर्ने, किन्नुको लागि पनि डलधुरा जानु पर्ने, बिउ त्यता राख्नु पर्ने समस्या हामीलाई बढी देखिएको।
11: प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
14: कोल्ड स्टोर बनाउनुको लागि तपाईँको 7-8 वर्ष जति भयो तयार भइसकेको, तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
11: सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालो सिंह भाट।
15: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नुको लागि साह्रै गाह्रो भएको छ।
11: व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिंचाइ र शीत भण्डारको व्यवस्था गर्न जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणका क्रममा बेइजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेइजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आगलागीका कारण हजारौं स्थानीयलाई अन्यत्र सार्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगो शुरू भएको थियो। करिब 1,25,000 जनसंख्या रहेको उक्त क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकायले उच्च सतर्कता अप्नाउ

0: आसी आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रुपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लान्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रुपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय प्रदेश र स्थानीय सरकारले बनाएको ऐन कानून र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालय बीच राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग आदान प्रदान गर्ने देश सहित समझदारीमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उप प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछाने तथा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गर्नु भएको छ। समझदारी 2083 जेठ 5 गतेदेखि लागू भएको छ। सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 8,31,000 भन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको जानकारी दिनुभयो। यसपटक करिब 15,00,000 प्रतिष्ठानहरू समेट्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो। वैशाख 2 गतेबाट शुरू भएको स्थलगत गणना कार्य असार 7 गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। कञ्चनपुरको राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दात्री निकायको सहयोगमा जडान गरिएका लाखौं मूल्यका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालन हुन नसकेर अलपत्र परेका छन्। मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौं मूल्य पर्ने प्लान्ट अलपत्र परेका हुन्। शुक्लाफाटा नगरपालिकाको कसरोल र बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालन नभई थन्किएका छन्। पछिल्लो समय भने किसानहरूले प्रशोधित तेल 1 वर्षसम्मै घरमै थन्काउनु परेको, बिक्री नभएको र बजार मूल्य समेत सस्तो भएको कारण किसानहरूले जडीबुटी खेती गर्न थालेपछि प्रशोधन प्लान्टहरू समेत प्रयोगविहीन बनेका हुन्।
1: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार।
2: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग एनपिएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनु भयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एन्ड स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जित निकालेको हो। हारका बावजुद मेलबोर्न सेमी फाइनल पुगिसकेको छ भने जितले जेआर रिलिगेसनबाट जोगिने झिनो आशा अझै बाँकी छ। भरिवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित 50 ओभरको खेलमा 26 ओभर 3 बल खेल्दै सबै विकेट गुमाएर जम्मा 90 रन बनाए। जवाफी ब्याटिङ गरेको जेआरले 30 ओभरमा 9 विकेट गुमाएर 91 रन बनाउँदै जित निकाल्यो। प्रतियोगिताको विजेता टिमले 1,01,000 रुपियाँ र उपविजेताले 50,001 रुपियाँ साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना

0: भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने, नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भनाई। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल, राष्ट्रिय सभामा छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रुपियाँ उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
5: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ।
4: तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको 1 दशक लामो सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट ठूलो संख्याका मानिस बेपत्ता पारिएका छन्। तिनीहरूबारे अध्ययन गर्न, पीडितलाई न्याय तथा पीड़कलाई कार्यवाहीका लागि सिफारिश गर्न, न्याय निरूपण गर्न लगायतका उद्देश्य राखेर 2063 साल मंगिर 5 गते भएको वृहत शान्ति सम्झौता बमोजिम आयोगहरू गठन भई कार्य गरिरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गरी दुई आयोगले तोकिएको क्षेत्रमा काम थालेको पनि लामो समय भइसकेको छ। यद्यपि लक्षित उद्देश्य अझै पूरा हुन सकेको छैन। त्यसै सन्दर्भमा जेठ 7 गते परेको बेपत्ता योद्धा स्मृति दिवसलाई लक्षित गरी हामीले त्यस क्षेत्रमा भएका प्रगति, कानूनी व्यवस्था, बाँकी कार्यभार, जटिलता लगायतका विषयमा बेपत्ता व्यक्तिको छानबिन आयोगका सचिव ध्रुव कुमार चौहानसँग कुराकानी गर्नेछौ। प्रस्तुत छ सहकर्मी सन्तोष रेग्मीले बेपत्ता व्यक्तिको छानबिन आयोगका सचिव ध्रुव कुमार चौहानसँग गर्नुभएको कुराकानी।
6: उजुरीको आधारमा विस्तृतमा लगेका फाइलहरू चाहिँ अहिले हामीसँग पछिल्लो चरणमा समेत जोडेर 3,666 थान उजुरीहरू छन्। त्यो उजुरीहरूको अनुसन्धान महाशाखा अन्तर्गत उजुरीको अहिलेको स्थिति के छ, त्यसलाई चाहिँ अगाडि बढाउने सन्दर्भमा हामीले के कामहरू गर्न बाँकी छ भन्ने सन्दर्भमा हामीले क्लोजली ती फाइलहरूलाई वाच गरिरहेका छौँ, हेरिरहेका छौँ। अहिले परिवर्तित सन्दर्भमा पदाधिकारी ज्यूहरू चाहिँ पदमुक्त हुनु भएको अवस्था छ र आयोगले सचिव स्तरीय, अब अहिले कर्मचारीको व्यवस्थापन मात्रै छ, कर्मचारीहरूले चाहिँ खास गरिकन चाहिँ इनिसियल फेजका अथवा प्रारम्भिक अनुसन्धानका पार्टहरूलाई चाहिँ टुङ्ग्याउन सक्ने सर्वोच्च अदालतको निर्देशन र यसभन्दा अगाडि आयोगले गरेका चाहिँ अधिकार प्रत्याजनका सवाल समेतलाई हेरेर हामीले फाइलहरू अगाडि हेर्ने काम भइरहेको अवस्था छ। कतिपय उजुरी अलिकति आरोपीहरूलाई बयान गराउनु पर्ने स्थितिका उजुरी पनि हुन सक्छन् र केही उजुरीहरूलाई चाहिँ इनिसियल फेजमा केही थप प्रमाणहरू साक्षी प्रमाणहरू बुझेपछि फेरि फर्च्युट हुन सक्ने अवस्थाको पनि छ र खास गरिकन तेस्रो संशोधनले सत्य अन्वेषण सँगसँगै आयोगको भूमिका अन्तर्गत परिवर्तित सन्दर्भमा राखिरहेको अवस्था हुँदाखेरि सत्य अन्वेषणलाई कसरी अगाडि लिएर जाने भन्ने सन्दर्भमा त्यसले सडेन चाहिँ सत्य अन्वेषणको पार्टमा पनि तेस्रो संशोधनले केही कानूनी प्रबन्धहरू शाखाहरू सत्य अन्वेषण शाखाको अपेक्षा गरेको छ त्यस अनुसारको काम कारवाही गर्दाखेरि पदाधिकारीज्यूहरू रहँदैको अवस्था पनि अब नियावली आइदिए हुन्थ्यो भनेर ड्राफ्ट गरेर माथि नियावली पठाएको अवस्था छ अध्यापि नियावली आउन सकेको अवस्था छैन र त्यो संशोधित व्यवस्थाको बमोजिमको काम कारवाही गर्न चाहिँ कानूनी प्रबन्ध खास गरेर नियावली आएपछि अलिकति केही देखिएका जटिलताहरूलाई पनि चिर्न सजिलो हुन्छ भन्ने चाहिँ आयोगको पहिलो पदाधिकारीज्यूहरू हुँदा पनि त्यही ठम्याइ थियो हामीलाई पनि त्यो सन्दर्भमा चाहिँ नियावली आएपछि सर्टेन व्यवस्थाहरू अलिकति कन्फ्युजनहरू चाहिँ दूर हुन्छ त्यसले गर्दाखेरि आयोगको काम प्रभावकारी रूपमा अगाडि बढ्छ भन्ने मलाई लाग्छ र निकट भविष्यमा अब पदाधिकारीज्यूहरू चाहिँ आए पछाडि ती मिसिलमा प्रारम्भिक रूपमा हामीले चाहिँ कर्मचारी स्तरले चाहिँ अनुसन्धानका पार्टमा चाहिँ के गर्ने रहेछ विवरण संकलन गर्ने अन्य चाहिँ सम्बन्ध प्रमाणहरूको संरक्षण गर्ने र स्थानीय लेभलमा गएर समन्वय गर्ने काम चाहिँ आयोगले भावी दिनमा पनि अगाडि बढाउने अपेक्षा साथ हामी चाहिँ अगाडि बढेका छौँ त्यो दिशामा आयोगको काम कारवाही रहने बेहोरा निवेदन गर्न चाहन्छु।
5: बेपत्ता पारिएकाहरूको छानबिनका सन्दर्भमा मुलुकमा विद्यमान कानूनी व्यवस्था चाहिँ कस्तो छ?
6: 52 सालदेखि द्वन्द्वमा मुलुक गयो त्यस पछाडि 63 सालको संविधान जारी हुँदै विस्तृत शान्ति सम्झौता अन्तर्गत नै टीआरसी लगायत द्वन्द्वकालमा भएका घटनाहरूलाई छानबिन गर्नको लागि दुईटा आयोगको व्यवस्था चाहिँ बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलविलोक आयोग 2071 आएपछि दुईटा आयोगको परिकल्पना गरेका छ। त्यही ऐन अन्तर्गत टीआरसीको सन्दर्भमा छुट्टै आयोग र बेपत्ता पारिएका व्यक्तिको सन्दर्भमा छुट्टै आयोग गठन भएर तेस्रो आयोगले काम गरिरहेको अवस्था थियो। पदाधिकारीहरू चाहिँ अस्थिको अध्यादेशको व्यवस्था बमोजिम पदमुक्त हुनुभएको अवस्था छ। एकसाथ बेपत्ता पारिएका व्यक्तिको सम्बन्धमा निजहरूको बेपत्ताको प्रकृति प्रवृत्ति विश्लेषण गर्ने भन्ने आयोगको कोर फंक्सनलाई हेर्यो भने पनि मानवाधिकार र मानवाधिकारको गम्भीर उल्लङ्घन भएको घटनाको सन्दर्भमा चाहिँ छानबिन गर्ने सत्य अन्वेषण गर्ने अभिलेखन गरी वास्तविकता जनसमक्ष ल्याउने भन्ने एउटा मेन्डेट कानूनी प्रबन्ध बमोजिम दिएको अवस्था छ। त्यस्तै गरेर मानव अधिकारको उल्लङ्घन तथा मानव अधिकारको गम्भीर उल्लङ्घनको प्रवृत्ति प्रकृति गम्भीरता र सशस्त्र द्वन्द्वमा द्वन्द्वका पक्षहरूले गरेका कार्यको विश्लेषण गर्ने र भविष्यमा त्यस्ता काम कारवाहीहरू हुन नदिनको लागि संस्थागत रूपमै के सुधार गर्नुपर्छ भन्ने कतिपय सिफारिसहरू गर्ने प्रबन्ध पनि गरिएको छ कानून व्यवस्थामा। मानव अधिकारको गम्भीर उल्लङ्घनको घटनामा संलग्न व्यक्तिलाई भेटिङका लागि सिफारिस गर्ने लगायतका केही कानूनी प्रबन्धहरू छन्। खास गरी पीड़ित र पीड़कको पहिचान गर्ने लगायतका कामहरू चाहिँ कोर फंक्सन अन्तर्गत यो आयोगको पर्छ र कतिपय स्थितिहरूमा आरोपकर्ताहरू उपर चाहिँ फेरि अभियोजन गर्नुपर्ने अवस्था रहेछ भने आयोगले सम्पूर्ण अनुसन्धान छानबिन गरे पश्चात राय प्रतिवेदन सहित चाहिँ नेपाल सरकार खास गरी माननीय अधिवक्ता कार्यालयमा चाहिँ मुद्दा अभियोजनको लागि सिफारिस गर्ने भन्ने कानूनी प्रबन्ध रहेको छ र यिनै कानूनी प्रबन्धको माझ आयोगले तत्काल सशस्त्र द्वन्द्वको क्रममा भएका घटनाहरूलाई को क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति अवस्था र त्यो बेपत्ता पार्ने घटनामा संलग्न त्यस्तो व्यक्तिहरूलाई आरोपीहरूलाई फेरि कानून बमोजिम अभियोजनको प्रक्रियामा लानुपर्ने भूमिका चाहिँ ऐनले स्पष्ट व्यवस्था गरिरहेको अवस्था छ। अहिले त्यही काम कारवाही केही ढिलो त भएको छ तर त्यही काम कारवाहीको सन्दर्भमा आयोगमा रहेका 3,666 थान उजुरीहरू विस्तृत अनुसन्धानको पार्टमा चाहिँ आयोगले योभन्दा अगाडि पनि विस्तृत अनुसन्धानमा लैजाने भनेर निर्णय गरेको छ। उजुरीहरू पनि कतिपय टीआरसी र फेरि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले संयुक्त रूपमा एउटै मिसनमा काम गरिरहेको अवस्था हुँदाखेरि कतिपय उजुरी भोलि पनि सत्य निरूपण आयोगबाट चाहिँ फेरि हामी कहाँ तिम्रो जुरिडिक्सन अन्तर्गतको रहेछ भनेर चाहिँ पठाउन सक्ने अवस्था पनि छ, तलमाथि हुन सक्छ र कानूनी प्रबन्ध बमोजिम ती सबै उजुरीलाई अनुसन्धान छानबिन गरी एउटा निष्कर्षमा पुर्याउनु पर्ने भूमिका आयोगलाई कानून त प्रदान गरिएको अवस्था छ
5: अनि लामो समय भइसकेको छ त्यसका जटिलताहरू पनि छन् अर्को त अब न्यायिक निकायहरूमा विचाराधीन मुद्दाहरूका सन्दर्भमा पनि उनीहरूसँगको सहकार्यमा समन्वयमा एउटा चाहिँ किनारा गर्नुपर्ने या निरूपण गर्नुपर्ने अवस्थाहरू छ त्यसै गरी साक्षीहरूको संरक्षणको सवालहरू पनि छ यी यावत विषयहरूमा चाहिँ कस्ता खालका चुनौतीहरू देखिएका छन् व्यवहार त
6: सैद्धान्तिक रूपमै हेर्दा पनि ट्रान्जेसनल जस्टिस सर्टेन टाइमसम्म मात्रै रहनुपर्ने अवस्था हो र हामी धेरै लामो समय यसमा गुजारिसकेका छौँ अघि पनि मैले निवेदन गरे तीनवटा आयोग अगाडि पनि गठन भएर फेरि हाम्रो काम कारवाही निष्कर्षमा पुग्न सकिरहेको अवस्था छैन जति सक्दो यसलाई निष्कर्षमा पुर्याउनु पर्ने भूमिकामा बेपत्ता छानबिन आयोग रहेको छ भन्ने नै मलाई लाग्छ निकट भविष्यमा पदाधिकारीज्यूहरू आइसकेपछि अब यो कामले पूर्णता पाउनेछ भन्ने विश्वस्त छु र खास गरिकन अहिले जुन सन्दर्भ यहाँले उठाउनुभयो त्यसको अनुसन्धान छानबिन साक्षी संरक्षणका कुरा अदालतमा पनि केही प्रकृतिका द्वन्दकालमा रहेका मुद्दा अध्यापी विचाराधीन छन् त्यो चाहिँ तेस्रो संशोधन पछाडि सत्य अन्वेषण पनि आयोगहरूले सँगसँगै गर्नुपर्छ है भनेर चाहिँ आयोगको क्षेत्राधिकारभित्र अथवा काम कारवाही अन्तर्गत चाहिँ अधिकार अन्तर्गत पारेको अवस्था छ त्यो हुँदाखेरि त्यो अदालतमा विचाराधीन भएका मुद्दालाई फेरि हामीले ल्याएर एउटा प्रक्रियामा लैजानुपर्ने अवस्था छ त्यसमा चाहिँ अदालत समक्ष पनि समन्वय गर्नुपर्ने अन्य सम्बन्ध निकायहरूसँग चाहिँ समन्वयलाई अझ प्रभावकारी बनाउनु पर्ने अवस्था छँदैछ यसमा देखिएको खास गरी लामो समय व्यतीत भइसकेको अवस्थामा साक्षीहरूको संरक्षण प्रमुख चुनौती छ भन्ने मलाई पनि लाग्छ साक्षीहरू जहाँ बस्नु भएको थियो उजुर दिँदाखेरि उहाँको बसोबास परिवर्तन भएको हुन सक्छ हामीले परिवर्तन भएका अध्यापी त्यो फाइलमा साक्षीहरूको ठेगाना वतनहरू हामीले कायम गरेका छौँ तर उहाँहरू जहाँ बस्नु भएको थियो उजुरी दिँदाखेरि त्यो भूमि छोडेर अन्यत्र चाहिँ बसोबास गरेको अथवा बसाइसरेको पनि हुन सक्ने अवस्था छ र साक्षीहरूकै अथवा उजुरकर्ताहरूकै थप कागज गराउन त भन्दाखेरि उहाँहरू त्यो लोकेसनमा भएन भने भोलि फेरि साक्षी बुझ्ने सन्दर्भमा जटिलता हुन सक्छ जति ढिलो भयो त्यो साक्षी संरक्षण गर्न त्यति चुनौतीपूर्ण हुन्छ जसरी अरू फर्मल जस्टिस क्रिमिनल जस्टिस अन्तर्गतका अरू चाहिँ सामान्य मुद्दाहरूमा साक्षी संरक्षणका सवाल छन् यो मुद्दामा त झन चाहिँ जति समय बित्दै गयो त्यति समय झन चुनौतीपूर्ण हुन्छ भन्ने नै मलाई पनि लाग्छ र यसमा चाहिँ हाम्रा साक्षीहरू खास गरिकन यो पछिल्लो चरणमा हामीले चाहिँ मिसिल अध्यावधि गरेर मिसिलमा भएको कोर इस्युहरू के छन् अब चाहिँ मिसिलमा कति काम गर्दाखेरि यो चाहिँ भोलि पूर्णता प्राप्त गर्न सक्छ भन्ने दृष्टिकोणले हामीले हेरिरहेका पनि छौँ ती मिसिलहरूमा को को मानिसहरूसँग चाहिँ फेरि चाहिँ उजुरकर्ताहरूसँग थप कागज गर्नुपर्ने अवस्था छ अन्य प्रमाण विवरण संकलन गर्नुपर्ने स्थिति के छ ती कुराहरूलाई क्लोजली हामीले सबै मिसिलहरूको चाहिँ अध्ययनपूर्वक पदाधिकारी ज्यूहरू अहिले पदमुक्त हुनुभयो तर उहाँहरू पछाडिको अर्को चाहिँ पदाधिकारी ज्यूहरू आइसकेको अवस्था छैन त्यो हुँदाहुँदै पनि आयोगको क्रियाशीलता चाहिँ अगाडि जाओस् भन्ने सन्दर्भमा अब कर्मचारी स्तरबाटै पनि हामीले चाहिँ त्यो फाइलहरू सबै अध्ययन गरेर त्यसमा अहिले कति कामहरू कारवाहीहरू चाहिँ बाँकी छन् र साक्षी संरक्षण तुरन्त गर्नुपर्ने अवस्था उहाँहरूको चाहिँ स्टेटमेन्ट लिनुपर्ने अवस्था छ भने पनि अहिले प्रारम्भिक अनुसन्धानमा रहेका फाइलहरूको साक्षीहरूलाई बुझ्ने विवरण संकलन गर्ने कामहरूमा आयोग लागिरहेको बेहोरा चाहिँ निवेदन गर्न चाहन्छु यहाँले उठाए जस्तो साक्षी संरक्षणका सवाल अझै पनि चुनौतीपूर्ण छन् अदालतको समन्वय मात्रै भएन अरू निकायसँगको पनि समस्या यो त फेरि बेपत्ता पारिएका व्यक्तिको मुद्दाको सवालमा चाहिँ कारवाही प्रक्रिया अथवा चाहिँ अनुसन्धानको प्रक्रियालाई लाने भनेको चाहिँ समग्रतामा सबै अन्तर निकायहरूको समन्वय भएन भनेदेखि फेरि प्रभावकारी हुन सक्दैन त्यो दृष्टिकोणले हुँदा यहाँले उठाउनु भएको सन्दर्भमा मलाई पनि फेरि चुनौतीपूर्ण हो भन्ने नै लाग्छ चुनौतीका बीचमा पनि फेरि हामीले चाहिँ एउटा निकास अथवा आयोगले तोकिएको काम कारवाही त सम्पादन गर्नुपर्ने भूमिकामा छौँ त्यही रूपमा अलिक अगाडि बढेर अब चाहिँ हामीले सबै काम कारवाहीहरू चाहिँ बढाउनु पर्ने अवस्था फेरि पनि देख्छु
5: अन्त्यमा चुनौतीहरू थुप्रै छन् पीड़ितहरूकै सन्दर्भ पनि वतनहरूको जुन सन्दर्भ छ अथवा पीड़ककै ठेगानाहरूको अथवा उहाँहरूको अहिलेको त्यो बेलाको अवस्था र अहिलेको अवस्था यी यावत कुराहरू त छँदैछन् यद्यपि एउटा किनारामा लैजानुपर्ने या काम सम्पन्नताको चरणतर्फ लैजानुपर्ने चुनौती पनि छ अब जुन जुन सम्भव छ त्यो सम्भव भएका कुराहरूको पहिचान गरेर अघि बढ्ने सन्दर्भमा चाहिँ कति प्रगति भएको छ, अब यी कामहरू चाहिँ सम्पन्न हुन सक्दैन, यी अगाडि बढ्न सक्दैन भनेर एउटा निर्कुल पनि गर्नुपर्ने होला।
6: होइन, आयोगले नियमित रूपमा आफ्नो काम कारवाही त गरिरहेको छ, यही बीचमा पदाधिकारी ज्यूहरू आइसकेपछि पनि कतिपय इस्युहरूमा कोर इस्युहरू जस्तै फर्च्युट भएका उजुरी संख्याहरूलाई हेर्यो भने 756 यी उजुरीहरू चाहिँ कतिपय उजुरीहरू टीआरसीसँग सम्बन्धित भएर टीआरसीमै गएको पनि हुन सक्छ, कतिपय उजुरीहरू दोहोरो परेर मर्ज गरिएका पनि छन्। पछिल्लो चरणमा पदाधिकारी आइसकेपछि पनि विवरण हेर्दाखेरि 337 उजुरीहरू चाहिँ तामेलीमा गएको अवस्था छ, पदाधिकारी आइसकेपछि 70 उजुरीहरू चाहिँ नयाँ उजुरी आछन्। त्यो 70 उजुरीहरूमा पनि प्रारम्भिक लेभलको काम कारवाही चाहिँ कतिपय फाइलहरूमा अध्यापी भइरहेको अवस्था छ, मान्छे बुझ्ने, विवरण संकलन गराउने, एन्टिमोर्टम भराउने, सरजीवन मुजुल्काहरू माग गर्ने, परिपूरणका फारमहरू भराउने, यो काम चाहिँ फ्री अध्यापी भइरहेको अवस्था छ। अरू बाँकी उजुरीको सम्बन्धमा चाहिँ कतिपय उजुरीहरू एक लेभलको अनुसन्धान छानबिन पश्चात चाहिँ फेरि गम्भीरताको हिसाबले कम गम्भीर भएका उजुरीहरू फर्च्युट हुने अवस्थामा पनि कतिपय उजुरी छन्। कतिपय उजुरीहरू फेरि आरोपीहरूको बयान लिनुपर्ने त्यस पश्चात नै निर्णयको औचित्यमा आयोगै प्रवेश गर्नुपर्ने अवस्थाका उजुरीहरू पनि छन्। त्यो हुँदाखेरि अब कतिपय कर्मचारीको तहबाट सम्पादन गर्ने काम कारवाही त हामीले अहिले पनि बढाइरहेको अवस्था छ, त्यो अनवरत अथवा चाहिँ नियमित रूपमा बढ़िरहेकै अवस्था छ, र योभन्दा अगाडि कामै नभएको भन्ने होइन, काम भएका छन्, धेरै कामहरू परिपूरणका सिफारिसहरू भएका छन्। 1370 जना पीड़ित परिवारहरूलाई चाहिँ राहत दिने भनेर परिपूरणको सिफारिस भएको अवस्था छ, त्यो राहत दिने भनेर गरिएका सिफारिसमा पनि 93 मात्र अहिले राहत पाएको छ, बाँकी मान्छेहरूले राहत पाएको अवस्था छैन। अब यो आयोगले सिफारिस गर्ने राहत पाउनेको संख्या चाहिँ कम हुने भन्ने जस्तो पनि हाम्रो काम कारवाहीमा देखिरहेको अवस्था छ। कामै नभएको होइन, केही कामहरू चाहिँ नियमित रूपमा भइरहेका छन्, तर जुन लक्ष्यले सम्पादन भएर एउटा चाहिँ छिटो सरिदो रूपमा निष्कर्षमा पुग्नु पर्ने थियो, त्यो चाहिँ अध्यापी हामीले गर्न सकिरहेका छैनौ। ज्येष्ठ 7 नजिकै पीड़ित स्मृति दिवस आइरहेको सन्दर्भ छ, मलाई लाग्छ त्यो सन्दर्भलाई पनि जोडेर अब हामीले अगाडि छिटो छरितो रूपमै आयोगको काम कारवाहीलाई सम्पादन गर्नुपर्ने अवस्था छौ। जति छिटो भयो पीड़ितले चाहिँ न्याय प्राप्ति गरेको अनुभूति गर्ने पनि त्यहीबाट हुन्छ भन्ने नै मलाई पनि लाग्छ। खास गरिकन अब कानूनी प्रबन्ध चाहिँ आयोगकै लेभलबाट गर्नुपर्ने काम त फेरि पदाधिकारीज्यूहरूको चाहिँ अपेक्षा चाहिँ कानूनी प्रबन्ध गर्छ, त्यो गर्नको लागि फेरि केही कोर इस्युहरूमा चाहिँ अनुसन्धान गर्ने, बाँकी कामहरू चाहिँ खास गरिकन पछिल्लो चरणमा नियावली आएपछि अलि त्यसलाई व्यवस्थित रूपमा अगाडि बढाउन सकिएला, बयान लिने प्रक्रियालाई पनि अब वैधानिक रूपमा अगाडि बढाउन सकिएला भन्ने सन्दर्भमा धेरै चाहिँ आयोगले पनि नियावली आएपछि अलिकति स्पीड अप गर्ने भन्ने सोचाइ राख्दा राख्दै नियावली आउन सकेन, त्यसले गर्दा पनि कोर केही फाइलहरूको सन्दर्भमा धेरै अगाडि बढ्न सकेन भन्ने मलाई लाग्छ। नियावली कानूनी प्रबन्ध त फेरि आउनै पर्ने अवस्था छ, कानूनी प्रबन्ध आइसकेपछि ती कोर फाइलहरूमा पनि सँगसँगै अघि प्रारम्भमा मैले भनेको थिएँ अभियोजन गर्नुपर्ने फाइल रहेछन् भने पनि आयोगले डिसिजन गरेर आफ्नो चाहिँ प्रतिवेदन सिफारिस सहित अभियोजन गर्न चाहिँ महाधिवक्ता कार्यालयलाई पठाउनु पर्ने अवस्था छ। त्यो बिन्दुमा चाहिँ आयोगले अहिले चाहिँ कर्मचारीको तहबाट हामीले कति फाइलमा पूर्णता दिन्छौ त्यसलाई नै फोकस गरेर दैनिक काम कारवाहीहरू अगाडि बढाइरहेको
4: वहाँ हुनुहुन्थ्यो विपत्ता व्यक्तिको छानबिन आयोगका सचिव ध्रुव कुमार चौहान हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
5: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
3: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भए दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नु पर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मदत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउँछौं। सुनाउँदैछौं रामकृष्ण ढकालको स्वर, आरपी दाहालको रचना र अर्जुन पोखरेलको संगीतमा रहेको यो स्वदेश गान।

अब सुनाउँछौ निशा देसार र सत्यराज आचार्यको स्वर, राजु अर्यालको रचना र गैदे सुरेशको संगीतमा रहेको स्वदेश गान। स्वदेश गान पछाडि यहाँले 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ पानी र पर्वत विशेष बदलिदो नेपाल।

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी हिमाली खर्कहरूको बारेमा चर्चा गर्दैछौँ। हामीसँग डाक्टर उत्तम बाबु श्रेष्ठ हुनुहुन्छ। वातावरण विज्ञानमा विद्या भारती गर्नुभएका श्रेष्ठ समसामयिक विषयका साथै विशेष गरी विज्ञान प्रविधि नीति वातावरण र मानव सम्बन्ध सम्बन्धीको अध्ययन अनुसन्धानमा रुचि राख्नुहुन्छ। उहाँले नेपालका खर्कहरूको बारेमा बितेको 3 वर्षदेखि अध्ययन गर्दै आउनु भएको छ। उहाँ अहिले ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक पनि हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद।
0: आज हामी खर्कको बारेमा कुराकानी गर्दैछौँ। उच्च पहाडी तथा हिमाली भेगमा फाटाफुट रुखसँगै झाडी र विस्तृत घाँसे मैदानहरू छन्, जसलाई हामी खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर भन्छौँ। ती हाम्रा पुर्खाहरूले सदियौँदेखि जोगाउँदै आएका छन्। खर्क के हो, त्यसमा समस्या के छन् लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीको सुरुवातमा चाहिँ अलिक सजिलो भाषामा खर्क बारेमा बुझाइदिनुहुन्छ न।
1: खर्कको अलिकता छुट्टै अर्थ छ। कर्णाली प्रदेशमा चाहिँ त्यो खर्क भनेको गोठ लाई बुझिन्छ, तर हामीले भन्न खोजेको चाहिँ अङ्ग्रेजीमा रेन्ज ल्यान्ड भन्छ, चरण भूमि। त्यो भनेको चाहिँ मुख्य रूपमा चरिचरणको लागि प्रयोग गरिने भूमि हो। त्यो चाहिँ नेपालको तराईदेखि उच्च हिमाली भेगसम्म फैलिएको छ। मुख्यतया त्यसको भू उपयोगको हिसाबले हेर्दा चाहिँ चरणको लागि प्रयोग गरिने क्षेत्र, र जहाँ चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै अधिकांश घाँसे प्रजाति हुन्छन् र फाटाफुट्टा झाडीदार र रुखका प्रजातिहरू हुन्छन्, अनि त्यो चाहिँ चाहे घरपालुवा होस् वा वन्य जन्तुहरूले चरणको लागि प्रयोग गर्छ। र विशेष गरेर त्यस्तो क्षेत्रहरूमा चाहिँ पानी कम पर्ने, अलि बढी भिरालो भएको र अनि खेतीको लागि चाहिँ त्यति उपयुक्त नभएको क्षेत्र हो कि त्यो, र जहाँ चाहिँ रुख पनि धेरै नहुने क्षेत्र हो। अब नेपालको सन्दर्भमा भन्ने भने चाहिँ तराईमा पाइने चाहिँ त्यो हामीले सुक्ला फाँटा भन्छौँ नि, फाँटहरू, विराट फाँटहरू, जस्तै कोशी टप्पुमा भएका फाँटहरू, सुक्ला फाँटातिर भएको त्यो चाहिँ ठुल्ठुलो घाँसहरू भएको फाँटादेखि लिएर मनाङ मुस्ताङतिर भएको त्यो मरुभूमि जस्तो, अनि यता हुम्लातिर डोल्पातिर भएको त्यो मरुभूमि जस्तो भूमिदेखि लिएर बडीमालिका लगायतका ढोरपाटनहरू जस्तो एउटा चाहिँ एकदम हरियो घाँसे मैदानदेखि लिएर तपाईँको चाहिँ एकदमै काई लेउहरू भएका एकदम उच्च हिमाली, अरू बेलामा चाहिँ हिउँ पर्ने तर गर्मीयाममा चाहिँ अलिअलि वनस्पति भएका ती सबै क्षेत्रहरूलाई हामीले बुझ्नुपर्छ। त्यसलाई चाहिँ विभिन्न नामले, अब एउटा चरणभूमि भन्न सकियो, कर्णाली प्रदेशतिर लेक पाटन भन्छन्, अनि हजुरले भन्नुभयो जस्तै खर्क भन्छ होइन, चरण क्षेत्र भनेर विभिन्न नामले चाहिँ बुझाइन्छ।
0: समग्रमा बुझ्दा तल्लो क्षेत्रदेखि माथि हिमाली क्षेत्रसम्ममा जहाँ चरिचरणको योग्य भूमि छ त्यसलाई भनियो। यसमा पनि अलिक विशेष गरी चाहिँ कुन क्षेत्रमा बढी पाइन्छ?
1: पक्कै नेपालको लगभग होइन, अब यसमा नि एकदम एकिन तथ्याङ्क अझै राम्रोसँग काम गर्नुपर्छ होइन, करिब 18% करिब 22% भूमि होइन, भर्खरै यो एफआरटिसी भन्ने एउटा संस्थाले निकालेको रिपोर्ट अनुसार चाहिँ 18% जति छ, तर नेपालको खर्क रीतिले 22 भन्छ, अनि हामीले अहिले भर्खरै गरेको अध्ययनले 23% भूमि चाहिँ नेपालको खर्क क्षेत्रले ढाकेको छ। तर नेपालको सन्दर्भमा थोरै तराईमा फाटाफुट भए पनि, त्यो फाटाहरू भए पनि मुख्य त्यो खर्क चरण क्षेत्र चाहिँ उच्च पहाडीदेखि हिमाली भेगमै हो। नेपालको लगभग 90% जति चाहिँ क्षेत्रहरू त्यहाँ पाइन्छ, 2500 मिटर भन्दा माथिको क्षेत्र,
0: माथिल्लो क्षेत्रका नै अलिकति बढी चर्चा पनि
1: हो। चर्चा अहिले हामीले खर्क भन्दाखेरि चाहिँ त्यही उच्च पहाडी र हिमाली भेगका चरण क्षेत्रहरूलाई नै बुझ्नुपर्छ।
0: अब चाहिँ यसको पारिस्थितिकी महत्त्वको बारेमा चर्चा गरौँ। पारिस्थितिकी दृष्टिकोणबाट चाहिँ कतिको महत्त्वपूर्ण छन्?
1: अब जे जस्तो भए पनि यो नेपालको 5 भागमा 1 भाग भूमि ओगटेको क्षेत्र हो, अनि त्यो भएको भएर अब यसको पारिस्थितिकीय र आर्थिक सामाजिक सबै महत्त्व छ होइन। अब मुख्य रूपमा चाहिँ पारिस्थितिकीय कुरा भन्दा यो चाहिँ जैविक विविधताको खानी हो। अब हामीले उच्च पहाडी हिमाली भेगको कुरा गर्दा जस्तै झारल, घोरल, कस्तुरी मृग लगायतका विभिन्न जीवजन्तुहरू हुन्छ, हिमचितुवाहरू होइन, हिमाली मुसोहरू, त्यो सबै त्यहीँ खर्कमै पाइन्छन् होइन। अब तलतिर आउने भने अब गैँडा, हात्ती होइन लगायतका मृगहरू चर्ने पनि त्यही चरण नै हो होइन. त्यो भएर जैविक विविधताको लागि यो एकदमै महत्त्वपूर्ण. अर्को अघि नै भनिसक्यौँ हामीले पशुपालन भनेर भन्यौँ. त्यो बाहेक यसले चाहिँ धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो. अर्को भनेको तपाईँको कार्बन सञ्चिति, खर्कमा भएका वनस्पतिहरूले कार्बनलाई सञ्चित गरेर राख्छ. अनि अर्को भनेको खर्कमा चरीचरण पनि हुने भएकोले यो न्युट्रेन्ट भन्छ नि मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ. त्यही भएर यसको बहुआयामिक महत्त्व छ. अझ अर्को एउटा महत्त्व छुटाउन नहुने चाहिँ हाम्रो चाहिँ यो धार्मिक पर्यटकीय महत्त्व पनि हो. तपाईँको धेरै जसो नेपालको धार्मिक स्थलहरू, चाहे त्यो गोसाईकुण्ड होस्, चाहे त्यो मुक्ति क्षेत्र होस्, चाहे यता बढीमालिका होस्, त्यो सबै खर्क क्षेत्रमा मेजर ट्रेकिङ रुटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ. त्यसकारण यसको धार्मिक पनि महत्त्व छ, जैविक विविधता, पर्यावरणीय महत्त्वको साथै.
0: हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. अब चाहिँ आर्थिक र जीविकाको महत्त्व जोडेर कुराकानी गरौँ. उच्च हिमाली समुदायको जीविकामा यो चरीचरण अथवा चरण क्षेत्र खर्कको भूमिका कतिको पाउनुहुन्छ तपाईँ हिमाली क्षेत्रको जीविकालाई हेर्दाखेरि?
1: नेपालको उच्च पहाडी र हिमाली क्षेत्रको मुख्य आय आर्जनको स्रोत भनेको फाटाफुट्ट कृषि, मूल रूपमा पशुपालन र जडीबुटी हो. त्यसमा पशुपालन र जडीबुटी चाहिँ खर्कबाट आउँछ. तपाईँको अहिलेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 1,50,00,000 जति बाख्रा, 51,00,000 जति गाई, 33,00,000 जति भैँसी, 7,00,000 जति भेडा र 1,00,000 जति चौरीहरू छन्। चौरी त सबै त्यही खर्कमै बस्ने भइहाले. त्यो बाहेक अब मुख्यतया उच्च पहाडी र हिमाली भेगमा भएका भेडा, च्याङ्रा अनि त्यसपछि बाख्रा र पहाडी भेगबाट गर्मीयाममा माथि उभौली लग्ने गाईबस्तुहरू, यो सबै कहाँ चर्छन् भने खर्क क्षेत्रमा चर्छन्. त्यो भएर खर्क क्षेत्र चाहिँ पशुपालनको लागि नभई नहुने नेपालको जुन एउटा मुख्य हिमाली क्षेत्रको बासिन्दाको मुख्य एउटा जीविका उपार्जनको एउटा विधि छ, अभ्यास छ, त्यसको लागि नभई नहुने कुरा भयो होइन. अनि अर्को भनेको जडीबुटीको कुरा गरेँ नि. जडीबुटीको कुरा गर्दाखेरि पनि नेपालको जुन खर्कहरूमा हामीले कर्णाली प्रदेशमा गरेको अध्ययन अनुसार चाहिँ नेपालमा करिब 300 प्रजातिका जडीबुटीहरू अहिले व्यापारमा छन्। हुन त यहाँ औषधिजन्य वनस्पतिहरू 2,000 बढी छन् नेपालमा, तर तीमध्ये 300 जति चाहिँ जडीबुटी व्यापारै हुन्छ. अनि त्योमध्ये पनि 80-90 मुख्य व्यापार हुने जडीबुटीहरू चाहिँ कर्णालीको खर्कमा पाइन्छ होइन. कर्णाली फेरि नेपालको सबैभन्दा धेरै खर्क पाइने ठाउँ हो. त्यसमा नामै लिएर भन्दा यार्सा गुम्बा सबैभन्दा धेरै, अब हामीले महँगो भनेर बेच्ने होइन, कुटकी, जटामसी, वन लसुन, पाँचौले होइन, पाखनबे, चिराइतो लगायतका थुप्रै जडीबुटीहरू खर्कमा पाइन्छ होइन. त्यो भएर विशेष गरेर उच्च पहाडी र हिमाली भेगका बासिन्दाको लागि त यो एकदमै वरदानै.
0: पशुपालन पनि तपाईँले भन्नुभयो चौडी गाई माथिल्लो क्षेत्रमा मात्रै हुन्छ, अरू भेडा, बाख्रा, भैँसी, गाई लगायत चाहिँ तल र माथि गरिन्छ भनेर. अलि तल्लो क्षेत्र र माथिल्लो क्षेत्र बीच आर्थिक सम्बन्ध हासिल गर्नको लागि पनि खर्कहरू महत्त्वपूर्ण हुँदो रहेछ
1: एकदमै. अब अहिले अलिकता यो अभ्यास पनि बिस्तारै फेरिदो छ, तर पहिला नेपालको उच्च हिमाली भेगमा जब हिउँ पर्न थाल्थ्यो नि, अनि हिउँ पर्न थालेपछि त्यहाँको मान्छेहरू पशुपालन सहित उहाँहरू तल आउनुहुन्थ्यो. कर्णालीकै कुरा गर्दा माथि हुम्लाबाट, जुम्लाबाट उहाँहरू सुर्खेतसम्म आउने कुरा गर्नुहुन्थ्यो कि पहिला. फेरि अलिकता गर्मी बढ्न थालेपछि उहाँहरू फेरि मासतिर जानुहुन्थ्यो. त्यो एउटा उदौली उभौली भन्ने जुन छ नि त्यो प्रथा, अहिले पनि अब हामीले त्यसलाई ट्रान्सह्युमन सिस्टम भन्छौँ, त्यो प्रथा चाहिँ अझै पनि छ. अब लेकको मान्छे बेसी झर्ने, बेसीको मान्छे लेक जाने अभ्यासले गर्दा यो दुई समुदाय बिचमा अन्तर्घुलन हुने, मितलाउने जस्ता विभिन्न सामाजिक अपनत्वको होइन, सामाजिक सम्बन्ध निर्माणको पनि अवसरहरू प्रदान गरे जस्तो लाग्छ मलाई.
0: तपाईँले कर्णालीमा जुन जडीबुटीको कुराकानी गर्नुभयो, यार्सा गुम्बा लगायत त्यहाँनिर धेरै छन् भनेर, अहिले चाहिँ त्यहाँबाट व्यवसायिक रूपमा पनि फाइदा लिन थालेको अथवा परम्परागत रूपमा नै सङ्कलन गर्ने, परम्परागत रूपमा नै बिक्री गर्ने कस्तो अभ्यासहरू चाहिँ अलिकति पाउनु भएको छ त्यो अध्ययनको?
1: यसमा अब अहिले पनि हामीले कर्णालीबाट जसरी 10-15 वर्ष अगाडि, 20 वर्ष अगाडि जसरी जडीबुटी सङ्कलन हुन्थ्यो, अहिले पनि मैले मैले खासै तात्विक फरक पाइनँ। मैले सन् 2011 म डोल्पामा काम गर्दाखेरि र अहिले अब 15 वर्ष भइसक्यो, खासै फरक छैन, होइन, त्यसरी नै छ। तर अहिले चाहिँ अत्यधिक सङ्कलनहरूको कारणले गर्दाखेरि चाहिँ कतिपय जडीबुटीहरू चाहिँ नासिँदै गएको, लोप हुँदै गएको पनि छ। तर अब कतिपय ठाउँमा चाहिँ तेलहरू बनाउने, होइन, साबुनहरू बनाउने, सानातिना प्रोसेसिङहरू गर्ने अभ्यासहरू पनि छन्। तर त्यो एउटा ठुलो उद्यमकै रूपमा अझै राम्रोसँग विकास भएको जस्तो लाग्दैन मलाई।
0: हामी खर्कतिर कोही बेलामा घुमफिरको लागि जाँदाखेरि त्यहाँका चौडी पालक अथवा भेडा पालकहरूसँग कस्तो छ भने, हामी सामान्य रूपमा सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ खर्क त बिग्रेर एकदमै बिजोग भइसक्यो, खर्क बिग्रियो भन्छन्। साँच्चै खर्क बिग्रिन्छ अथवा तपाईँको अध्ययनले के देखाएको छ, खर्क बिग्रिनु भनेको के होला?
1: अब ठ्याक्कै नेपालमा हामीले भर्खरै एउटा अध्ययन सघायौँ, त्यो अध्ययन चाहिँ विगत 25 वर्षको सेटेलाइटले खिचेको तस्बिरहरूलाई हामीले केलाएका हौँ, नेपालभरिको करिब करिब 6.5 लाख जति हेक्टर जग्गाको, होइन। अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ के पायौँ हामीले भने 81% जति नेपालका खर्कहरू 25 वर्षमा खासै बिग्रेको वा त्यो परिवर्तन भएको पाएनौँ, मात्र 19%मा मात्रै परिवर्तन भएको पायौँ। तर त्यो 19% पनि के भने 18% चाहिँ हरियाली बढेको, सेटेलाइटबाट हेर्दा चाहिँ हरियालीपन बढेको, भनेको त्यो घाँसको हरियोपन हुन्छ नि त्यो चाहिँ बढेको, र 1% तपाईँले भन्नुभएको जस्तो घटेको, घाँसको हरियालीपन होइन घटेको पायौँ। अनि त्यसपछि हामीले यसको कारण चाहिँ के हुनसक्छ त, जलवायु परिवर्तन हो कि वा अन्य मानवजन्य जस्तै अति चरिचरण हुनसक्छ, मिचा प्रजाति हुनसक्छ, के रहेछ भनेर हेर्दाखेरि के पायौँ भने त्यसमा पनि मुख्य रूपमा जलवायु परिवर्तनको कारणले वा जलवायुको कारणले भनौँ न खर्कमा हरियोपन बढ्दै गएको भेटियो। 6,000 जति हेक्टर मात्रै खर्क मानवजन्य भनौँ न अत्यधिक चरिचरण वा त्यहाँ रोड बनाएर वा विभिन्न कारणले तपाईँले भन्नुभयो जस्तै बिग्रेको जस्तो, तर फेरि खर्क बिग्रिने भनेको त्यो हरियोपन, हामीले सेटेलाइटबाट हेर्दा हरियोपन बढेको देखियो, तर हरियोपन बढ्नलाई चाहिँ के पनि हुनसक्छ भने त्यहाँ साँच्चै घाँस बढेको पनि हुनसक्छ वा पशुवस्तुले खाने घाँस नभइकन झाडीदार चुत्रो अनि हलहले चाउले लगायतका यो ठुला झाडीदार वनस्पतिहरू बढ्न थालेको पनि हुनसक्छ। हरियोपन घट्नु भनेको पनि खर्क बिग्रिनु हो, अनि पशुवस्तुले खाने घाँसको सट्टा झाडीदार वनस्पतिहरू फैलिनु भनेको पनि खर्क बिग्रिनु हो। तर हाम्रो अध्ययनले चाहिँ के देखायो भने, अघि नै भने, लगभग 18% 2000 मिटरभन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ। यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ।
0: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय जोड्छौँ पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
1: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरणभूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन, खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। चरण भएन भने खर्क बिग्रिन्छ कि, अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनु हो। अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दा म खर्कको एक दुईवटा उदाहरण दिन्छु। यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौँ, अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौँ विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, होइन, करिब। त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसकेँ। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पस्मिना बनाउँछौँ, होइन, अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्राको जुन पस्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ। अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौँ। भनेपछि नेपालको अधिकांश वस्तु गलैँचा होइन अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको त्यो चाहिँ खर्कको प्रडक्ट हो कि मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो अनि त्यो भएर यसको आर्थिक एकदमै महत्त्व छ. अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ अब ठ्याक्कै त्यो बिग्रियो भनेर अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन तर मलाई चाहिँ के लाग्छ भने छोडेर बिग्रिया हो उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ.
0: त्यस विषयमा नि हामी यसमा छलफल गर्छौँ. हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. बदलिँदो नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो सुधारका प्रयास भइरहेको कतिको पाउनु भएको छ.
1: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरिचरण हुन्थ्यो. अलि पहिला पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँको लिमी भ्यालीमै मैले चाहिँ 7,000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा होइन. त्यो भएर एकदम चरिचरणको भार अत्याधिक थियो. तर पछिल्लो समयमा चाहिँ अब मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानुभएको छ. अब युवा पुस्ता त एकदमै कम छ होइन. अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र सङ्ख्या पनि घट्दो छ अहिले. अनि त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ कि. त्यो एउटा भयो. अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र खर्कले चाहिँ अब हामीले चाहिँ पशु धेरै चराउँदा के हुन्छ ठिक्क चराउँदा के हुन्छ र कम चराउँदा के हुन्छ भनेर हेर्दाखेरि र बाह्यतिर गरेको अध्ययनले पनि के थियो बढी चरिचरण पनि खर्कको लागि नराम्रो हो किनभने त्यहाँ चरिचरण गरेपछि घाँस सबै तानिदिन्छ अनि त्यसपछि माटो देखिन्छ अनि मरुभूमिकरण हुँदै जान्छ खर्क. तर कम चरिचरण हुँदाखेरि चाहिँ त्यो बिस्तारै त्यो घाँसको ठाउँमा तपाईँको चाहिँ झाडीदार वनस्पतिहरू आउन थाल्छ. त्यही भएर ठिक्क त्यसको चरिचरण चाहिँ जरुरी छ कि खर्कलाई.
0: कुनै पालिकाहरूले मैले यसमै जोडेँ कुनै पालिकाहरूले सुधारको लागि गरेका प्रयासहरू केही देख्नु भएको
1: हो. मैले यसमा चाहिँ अलि पहिला त्यही अलिकता पूर्व कुरा गर्दाखेरि अलि पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ होइन उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेको थियो. त्यो चाहिँ अलि पहिले हो अर्ली 90s त्यो पनि गरेको थियो. एउटा अलि ठुलै प्रोजेक्ट पनि लागु भएको थियो. त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन. जस्तै तपाईँको केही उद्योगहरू स्थापना गर्ने होइन अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने छर्न लाउने होइन अनि अत्याधिक चरिचरण छ भने त्यसलाई चाहिँ कम गराउने त्यस्तो प्रयासहरू भएको छ. तर अब ठ्याक्क पालिकाले चाहिँ त्यस्तो गरेको हामीले थाहा पाएको छैनौँ. तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठुलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौँ. अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन्. त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ. त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा छैन.
0: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जता पनि जोड्छौँ भनेको पछिल्लो 2.5 दशकदेखि नेपालमा जलवायु परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ. अहिले त हामी समस्या भोगिरहेका छौँ भन्छौँ. यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा?
1: एकदमै अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दोजुल्दो छ. त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा त्यो उचाइमा लगभग 3,000-4,000 मिटरको उचाइमा त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेको छ र अनि 4,000 मिटरदेखि 5,000 मिटरमा पनि

0: हिमाली क्षेत्रहरूमा हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ, जाडोले गर्दा बिरुवाहरू मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि बढ्न सक्दैन, तर तातो भएपछि उनीहरू बढ्छ कि। एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि। अनि अर्को चाहिँ लामो समयसम्म त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि, अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा पात रहिराख्ने भयो, हो त्यो भइरहेछ नेपालको खर्कमा। त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको, तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन, तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर, यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो, एकदम लामो सुक्खा भयो, लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ।
1: त्यससँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचाहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौँ, अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा। जलवायु परिवर्तनले तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचाहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन?
0: अहिले जसरी अब यो लामखुट्टे हिमाल चढ्न थाल्यो भन्छौँ हामी होइन, जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीवजन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौँ, सर्पहरू पनि। अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन्, बाहिरबाट आएको, त्यो चाहिँ एकदमै फैलिने हुन्छ। बनमासा होइन, निलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन्। अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन, होइन बाह्य मिचा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यहीँ पनि अब्जर्भेसन गर्दा, जस्तै मैले एउटा भने हलहले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन, त्यो अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि, अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जा, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खानी भयो, त्यो चाहिँ नखानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो, अनि त्यो चाहिँ फैलेको फैलै गर्ने भयो कि, त्यस्तो हुने रहेछ, अनि त्यो भइरहेछ अहिले।
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अतिचरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
0: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कुल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन। अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ 3-4 महिना माथि नै गएर बस्नुपर्ने, अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन, अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएनौँ होइन। त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा, नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई, अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन। अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लानु पऱ्यो माथि, त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन, तपाईँको चाहिँ जस्तै 30 पाल्नुको जता 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि। अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ, त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ, एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ। सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ

0: भयो भने चाहिँ तपाईँले भन्नुभयो जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ।
1: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ। पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्त्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super.

0: word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: Classic Deco 16th anniversary offer. Jatima chayo, tetima payo. Budget ra package tapai ke rozaiko. Abo internet TV ra Wi-Fi 6 router pani tetimai paincha. Classic Deco kunai pani plan kharidma harek hapta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. जतिमा चाहियो त्यतिमा पाइयो.
4: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
5: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बालबालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेसन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्त्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अब चाहिँ अलिकति खर्कमा देखिएका द्वन्द्वहरूको बारेमा पनि चर्चा गरौँ। खर्कमा चाहिँ कतै सीमाको द्वन्द्व, कतै अन्य किसिमका द्वन्द्वहरूको चर्चा बेला बखत उठ्ने गर्दछ। खर्क व्यवस्थापनमा स्थानीय समुदाय, सरकार, संरक्षण संस्था बीच पनि कता कुरा नमिलेको हो कि द्वन्द्व छ भनिन्छ, कतै राष्ट्रिय निकुञ्जसँग होला, कतै स्थानीय सरकारसँग होला। तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्द्वहरू भेट्नु भएको छ कि छैन?
3: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै संरक्षण क्षेत्र र स्थानीय मान्छेहरूको, सामुदायिक वन र स्थानीय बीचको होइन, र दुईवटा गाउँहरू बिचको, त्यस्तो किसिमको द्वन्द्व, बहुआयामिक द्वन्द्वहरूको देखिया छ होइन। र नेपालकै सन्दर्भमा भन्दा पनि तपाईँको पहिला यो राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि चरीचरण त्योभित्र गर्न नपाइने भनेर ल्याइयो, तर त्यो हिमाली भेगमा त चरीचरण त्यहाँ नगरेर त कहाँ गर्ने। अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठुलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ क्या, अनि त्यहाँ चाहिँ चरीचरण बन्देज छैन होइन, तल्लो जस्तो एउटा त्यो भयो। अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो, तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन, त्यस्तो किसिमको द्वन्द्व पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने, अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठुलो द्वन्द्व हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो। अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाडी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उधौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो, अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन। अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको सङ्ख्या गनेर यति भेडा बराबर एक सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ भैँसीको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो, अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो। माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरणमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चराउन आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठुलो द्वन्द्व छ। अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ, हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु।
2: त्यो भयो सरकार अथवा संरक्षणको कुरा, अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बिचको द्वन्द्व भयो। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बिच कतिको द्वन्द्व सिर्जना गरेको पाउनु?
3: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द्व भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्लातिर अहिले अब ठुलो सङ्ख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन, त्यसको सङ्ख्या बढेको छ। अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरू लाई शिकार गर्ने त्यस्तो गर्छन् होइन, अनि त्यसलाई नै हामीले द्वन्द्व भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा यही अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ, कहिलेकाहीँ एउटा खान्छ त्यसलाई पनि त खानु पर्यो, उसको पनि भोक लाग्छ, पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो, तर तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन। अब हामी यही भेगमा जन्मेका छौँ, यही भेगमा हुर्केका छौँ, हिजो पनि थियो त्यो होइन, किनभने बाघले त खान्थ्यो त होइन, अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरोभन्दा 1% कम खाएछ, ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन, अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौँ यो दिन्छौँ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठुलो भयो कि जस्तो नि लाग्छ मलाई कता कता।
2: तपाईँले भन्नुभएको कुरामा जस्तो एउटा दुईवटा गोठमा दुईवटा चाउर वर्षमा खायो भने स्वीकार गर्ने एउटा पाटो होला, तर कतिपय ठाउँमा चाहिँ गोठै रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्। त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुनसक्ला अथवा सङ्घीय सरकारले कस्ता किसिमका व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला।
3: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेका छौँ होइन, तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ, त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन, त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशुवस्तुलाई जोगाएको पाएका छौँ होइन। कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ, जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन, यो लाइटहरू ले चाहिँ धपाउने त्यस्तो त्यस्तो पनि भएको छ होइन। तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईवटा मात्रै होइन कि अब ठुलै सङ्ख्यामा मारिदिने होइन, त्यो देखिएको पनि छ, त्यो समस्याकै रूपमा पनि छ।
2: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि है, तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठुलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित चाहिँ धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पद मार्गहरू हुन्, खर्क हुँदै नै छ, खर्कको प्रयोग भएको छ, खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बिच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन?
3: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन, तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन, अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन, अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन, खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खा आममा त, अनि त्यसो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ, तर त्यो बाहेक मैले द्वन्द्व नै चाहिँ त्यस्तो थाहा पाएको छैन।
2: हजुर, भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडेर झन् बढी फाइदा कुरा
3: नै, उनीहरूले दुध खान पाउने भए, दही खान पाउने भए, चिजहरू बनाउन सक्ने भए होइन, अनि त्यहीँ बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त।
2: त्यो त्यही सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द्व केही समस्या कुरा गरौँ, तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्त्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ। अब समाधानका अथवा त्यहाँको फाइदा लिने बारेमा चर्चा गरौँ, त्यसको सुरुवातमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो, डिडिसीको चिज खाँदै गरेको चिज देखाएको एक किसिमले त्यो विज्ञापन जस्तो देखिन्छ, तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
3: एकदमै अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्त्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना, नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन, अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ। अब त्यो चिजकै कुराहरू भए होइन, अब तपाईँको मासु हुन सक्थ्यो भेडाहरू, हामीले राम्रो उन्नत जातका भेडाहरू होइन, अब तपाईँको चौरी गाईको मासु चौरी को मासु होइन पनि अब हुन त बन्देज छ के भन्छन् होइन, तर त्यो एक लेभलको व्यापार पनि हुन्छ, त्यो एकदम महँगोमा हुन्छ होइन, अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि त्यो पनि सम्भावना छ। अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन, अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन, अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो। उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन, तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि। त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाडी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है।
2: अहिले तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेऱ्यौँ भनेदेखि हिमाली अथवा उच्च पहाडी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यास गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पस्मिना लगायतको कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौँ भने हाम्रा उच्च पहाडी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आम्दानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई, हामीले व्यवस्थापन राम्रो गऱ्यौँ भनेदेखि चाहिँ?
3: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन, मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन अस्ट्रेलियाको, त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठुलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन, अनि त्यो हो। अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो कि यो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौँ नि, अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने हो भने उन पनि भयो मासु पनि भयो होइन, अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन, त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन, त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निस प्रडक्ट टाइपको हो। विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन्, र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि, त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन।
2: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गऱ्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा होड देखिन्छ, त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्यारे होइन, माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस्, कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले?
3: सम्भावना एकदमै छ तपाईँको, मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन, अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन, अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि, आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि, किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ, तर धेरैजसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्त्वपूर्ण ठानिएको क्षेत्र हो कि.
2: हजुर, है तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय मैले हेरेँ भनेर. त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरीचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो कुनै?
3: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठुलो छ. तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा, जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि. त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या. त्यो सम्भावनासँगै त्यो चुनौतीलाई, जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन, वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो. नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खाने भएर एकदम ठुलो साइजको बढ्छ, अनि फेरि अर्को सालमा त त्यो ख्याउटे भइसकेका हुन्छ कि, खानै नपाएर उहाँको हामीले देखाए पनि छौँ, उहाँहरूले भन्नु पनि हुन्छ कि. अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने, अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला, दानाहरू खुवाउने कुराहरू होइन, त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ. तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ.
2: हजुर, त्यो सँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ.
3: हजुर,
2: सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको. उहाँहरूको चाहिँ त्यसमा नावा जो तोकिन्छ उसले चाहिँ यो दिन उँभोतिरको खर्क छोड्ने, यो दिन बन्द गर्ने, यो दिन घाँस ल्याउन पाउने, यो दिन काठ ल्याउन पाउने, त्यो कुरा गर्नुहुन्छ. भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो, त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रो खर्कहरू अलिकति बढी दिगो बन्लान्?
3: तपाईँले भन्नुभयो एकदमै ठिक हो होइन. यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरीचरण व्यवस्थापन भइरहेको हुन्छ. कुन परिवार कहाँ जाने यो वर्ष होइन, कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ. त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ त्यहाँ पनि. धेरैजसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता, त्यो अभ्यास र विधिबाट चलेका छन् होइन. तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन्, नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन, त्यसलाई पहिचान गर्दैन होइन. त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो. त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ त्यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. त्यो उनीहरूलाई, उनीहरूको ज्ञानलाई, उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ.
2: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो 3 वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने, सुधार गर्नुपर्ने अथवा बनाउनुपर्ने ऐन अथवा नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
3: अब एकदमै ठुलो समस्या भनेको नेपालमा अब खर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ. अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा. त्यो भएर सामुदायिक खर्क मात्रै छ तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि. अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन. अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ, र अहिले नयाँ खर्क नीति बन्दैछ, त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइरहेको छ. त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईवटा मन्त्रालय बिचमा समन्वयको एउटा अभाव छ. अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालन ऐन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरीचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ. त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन, त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठुलो कुरा होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बिचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि, अनि त्यो भएर पनि अब द्वन्द हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको त्यो अपनत्व नभएको अवस्था छ। त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खड्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईवटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ। अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ।
2: हजुर, हामी वातावरण विज्ञ एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौँ। तपाईँले अनुसन्धान क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
3: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ, एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पिपिई भन्छ नि त्यो पिपी मोडल त्यो अनुसारको छ। अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठुलो सङ्ख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन। तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि, अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ, त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन। तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त, अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्त्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ।
2: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ। सँगै कर्णालीमा खर्क नीति बनाउनको लागि व्यवस्थापन नीति बनाउनलाई तपाईँले नेतृत्व गर्नुभयो, त्यो एक किसिमको कार्यान्वयनको चरणमा गएको छ। यी किसिमका राम्रा कुराहरूबाट अथवा प्रयासहरूबाट भनौँ न, यी किसिमको प्रयासहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ? अब खर्कको बारेमा अलिकति केही राम्रो गर्न सकिन्छ हुन्छ कि भन्ने
3: मलाई चाहिँ अब खुसी चाहिँ के मानेमा लागेको छ भने, अब विगत 3-4 वर्ष यतादेखि हुन त मैले अब 1919 यार्सा गुम्बामा काम गरे खर्कमै काम गरे हो होइन, अनि त्यो हेर्दाखेरि अब चाहिँ बिस्तारै खर्कको बारेमा मान्छेले सुन्न थालेको होइन, अलिकता मूलधारे मिडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्त्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेको छु मैले होइन। त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो, अब कोशीतिर पनि कुरै हुँदैछ होइन, त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन, त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन उचित व्यवस्थापन संरक्षण र उपभोग मा हाम्रो अहिलेभन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई।
2: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले 2 प्रश्न तपाईँलाई एकैपटक भने, जस्तो आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा, र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो जो हुनुहुन्छ खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपिल गर्न चाहनुहुन्छ?
3: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौँ भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौँमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ. हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौँ भने त्यसको लिमिटेसन्सहरू बुझ्यौँ भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौँ भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ. त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने, खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्. अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्. अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि होइन, सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन्कात त्यो काट्ने पनि हँस्याले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन. यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन, केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौँ भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ संरक्षण, खर्कलाई सँगै उपभोगसँगै संरक्षण पनि गऱ्यौँ भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ.
2: हुन्छ, त एकदम महत्त्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा, एकछिना कुराहरूलाई पनि राम्रोसँग श्रोताहरूलाई बुझाइदिनु भयो. यहाँलाई उज्यालोतर्फबाट धेरै धन्यवाद.
3: धेरै धेरै धन्यवाद मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभएको.
2: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ एवं खड्क सम्बन्धी अधिता डाक्टर उत्तम बाबु श्रेष्ठ. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन र बस्नु बिदा हुन्छु. नमस्कार.

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers, for the dancing shoes to midnight truce, speed the juice, for the weird poses and funny noses, baking spaces to messy faces, we are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबिएस, बिबिए, बिबिएम र बिबिएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्नु योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, का जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थ्यो कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसार

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ।

0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो। ओली नास्ता पसल ज

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: यानी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467 र 97093998409

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल। ओइ सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थ्यो कि भनेर।
5: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाणपत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौँ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलीचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलीचौर, रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी

0: चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
1: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
3: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
4: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
3: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: रासु कहाँ जाने अब, तैलाई खोज्दै आइरहेको छु।
0: ओहो, केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
0: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
5: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
6: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
5: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
4: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।

0: काकु कहाँ जान लाग्नु भयो? बिहानै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ तेरासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि तातो भातो मान्छे केही मेसो लगाइदिन्थेस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु, सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
4: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
4: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
4: दाँत दुखेर हैरानी भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
4: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस एमडी,
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भइ कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक तातो भातो मान्छे, केही मेसो लगाइदिन्थ्यो कि भनेर।
4: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: अनि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाइ दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो।

0: उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स, खुलेर जिउँ।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: तपाईको छर छिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाई आफै हिंसामा पर्नु भएको त छैन?
1: कतै न्याय कसरी पाउने भनेर भौतारी रहनु भएको त छैन कि? आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
0: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरुन्त सम्पर्क गर्नुहोस्।
1: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू:
0: स्वास्थ्य उपचार,
1: चिकित्सकीय कानुनी सेवा,
0: मनोसामाजिक परामर्श,
1: सुरक्षा, आवास गृह,
0: कानुनी उपचार,
1: जीविकोपार्जन र पुनर्स्थापना।
0: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउगा रोल्पा
1: सम्पर्क मोबाइल नम्बर 9841174409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छर छिमेकमा कुनै पनि महिला तथा बालबालिका माथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
1: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

0: हजुर कानन हाजेनु र
1: हे नातिनी न्याके जंगल दाङ सिंह दाया अन्याजिङ दै
0: ए होरो बाजु ओजङापी जंगल अनहाउ सिंह दाया कारजन बनल खा चाउ जनावर लेउचिब बाजु जिमजा स्याला रन्दाउ ग्यामो अन्द छिरबुर्या गाटुङके बेसै माया लागे कोकडो जुङ हन्या मन्ने लागे तर गातु रन्द फुटया रुङ
1: या होड नातिनी नकाके गेमी देशला दुर्लभ जनावर छै आगतुं कोक्ने मांगछि हैन नि
0: ए नका हाब्रे चिरो अखिन नका नन जिमजा जनावर तुम बिकुरा जोगाने पाने बाजु
1: हाब्रे के हिमालय क्षेत्र ल पारिस्थितिक प्रणाली ला जलवायु परिवर्तन ला संतुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याप महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टिवा सुक्ने पानो आका अरक मुया दन्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दन्दौ माय द जुगत्ने पानो
0: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगाने हेन त लाग्यो नलिन्छन् लाग्यो नलिने बाजु
1: कदा मलिङे आकालो लागि गे हाब्रे तुम वासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुम मिहिका जोगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्त चोरी सिकारी जनावर तुम जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ नका ए भ्या समय ज्याल ल हाल अचुङसि वालिउ अरके उल्ज सचेत ले समुदाय राफी हाब्रेल महत्व बारे ल सल्लाह अयु
0: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम्मै हाब्रे संरक्षण रोज हो बाजु
1: ओ नातिनी हाब्रे लो वासस्थान जोगात्ने वाक मांगची नका पोला अरु जम्मै जनावर रातुङपी जोगात्ने पानो
0: अ बाजु अब खिन गापी धारिया तरिका ए हाब्रे तुम जोगान्या त सहभागी आजयङ
1: शाबास न्यामी नातिनी
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
3: के भयो बोलादै के गुनगुनाइरहेको
2: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
3: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
2: यति सजिलै
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
4: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: आजकलको केटाले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो, बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ रे नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार, आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्, अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बन्दिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओइ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिए, तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम,
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिच बजार, रोल्पा।
3: Rolpa.

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: वडा अध्यक्षज्यू नमस्कार।
9: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो, प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने, जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन, त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु, हामीले मिलाउनु हुँदैन?
9: अह, हुँदै हुँदैन, यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौँ, सुरक्षित समाजको निर्माण गरौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खिल्लाई गाउँमा सबैले खेतीपाती काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
1: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
0: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभर लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरी अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
1: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
0: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई। तपाईँ रोल्पा नगरपालिका दुलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ नि?
1: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
0: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
1: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
0: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइराखेको छ नि।
2: ग्रुप राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलीचौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।
3: बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
3: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
3: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
4: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
3: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9867-67-467 र 9703-98-409।
0: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
1: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भने।
0: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यही गएर बनाएर छिट्टो आउनु है।
2: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
0: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 23।
2: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बडाचौर जाने

0: दाइते साइला मतो बसों बची जी मुक्त भए मतो अब यही गाउँ जान्छु
1: हुन्छ दाइ तम सुन जान्छु है मतो अब यो जेले बसो भला है कुनै कुरा मत दाइ
0: हुन्छ
1: यो कुरा बार आमालाई पुऱ्याइदिनुहोस् है
0: हुन्छ

0: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
1: या खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बोलाइन लगाइसक्यो, मान्छेले भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिनु यहाँ नास्ता खाने होटेल कहाँ छ?
0: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न, तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एनएस सुरुबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
2: हाम्रा सेवाहरू,
1: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अर्डर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर

0: त्रि कुमार रोका मगर सम्पर्क मोबाइल नम्बर 97669159 र 98267464980।
1: न्यू सुर्खेत एन्ड सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुनीबाङ रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्ने छ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराई नै जानुपर्ने छ। के छ हाम्रो अध्यक्षज्यूको राय?
0: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानुपर्छ र भन्या?
2: अनि के त
0: यी सबै कामहरू त रोल्पाको सुलिचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
3: हाम्रा सेवाहरू प्रमाणपत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जीमेल त्रिवेणी@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 जिपरका नजिकै बस पार्क जाने बाटो रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578222310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649976955।
4: आहा, कति सुन्दर मौसम! यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
5: त्यही त मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ। साँच्ची कतै घुम्न जाऊँ न।
2: हावातलमा कुरा गर्न मात्र हुँदैन नि साथीहरू, हामीहरू छजना बाइक छ, तिनवटा, त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइक भन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
0: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ कि तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
5: हाम्रा सेवाहरू,
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98449771149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्यटोल, रोल्पा।

0: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
1: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
0: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
1: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
0: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
1: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयंसेविका दिदी?
0: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
1: अनि
0: क्षयरोगका बिरामीहरूले खोक्दा हाच्यु गर्दा नाक मुख रुमालले छोप्नुपर्छ। यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
1: बुझे दिदी।
2: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौं, निरोगी भई बाँचौं।
3: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ढोक गरे काका।
1: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
7: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
1: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
7: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सरनै बसेको हेर्न चाहेका छन् अहिले।
1: हो र बाबु?
7: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
1: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
2: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
8: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
3: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।

0: प्रिय सज्जनहरू, के तपाईले विचार गर्नुभएको छ?
1: एउटा रुख जो स्वयं आदि हुरी खडेरी शीत वर्षा सबै थोक सहेर पनि प्राणी जातिलाई सहारा दिन्छ र हाम्रो रक्षा गर्दछ। रुखको पात, फूल, फल, छाया, जरा, बोक्रा, सुगन्ध, चोप, मुना, कोइला सबै थोकले हाम्रो मनोकामना पूरा गरिरहेको छ।
0: आफ्नो धन, विवेक, बानी तथा कर्मद्वारा अरूको कल्याण गर्नु नै जीवनको सफलता हो। जुन कर्म एउटा रुखले गरिरहेको छ, तर हामी कति कृतज्ञ छौ। आफ्नो जीवनको कल्याण गरिरहेको रुख काटिरहेका छौ। निहित स्वार्थका लागि वन विनाश गरिरहेका छौ। मानिसको लागि वन जंगल भन्दा ठुलो तीर्थ धाम अर्को कुनै छैन। त्यसैले आफ्नो घर वरिपरि रुख बिरुवा रोपौ, रोपिएका बिरुवाको संरक्षण गरौ।
2: वन जोगाऊ, पुण्य कमाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता, 10 हप्ता, 14 हप्ता, 9 महिना, 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक, दिगो दरिलो र विश्वासिलो।
4: नाटुङ्के बेसै माया लागे, कोक्डो जुङ हन्या मन्या लागे, तर नातु रहन्द फुट
5: हो नातिनी नकाला दुर्लभ जनावर जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षे दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको पार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगात्ने पानो
4: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
5: कदा म लिङे आकालो लागि गे हाब्रे तुम वासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुङ मिहिका जोगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्त चोरी सिकारी जनावर तुङ जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी अलिउ अरकि उल्झ सचेत ले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह अयु
4: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम
5: सहभागी
4: आज
5: नातिनी

0: नानी खाना खाना आऊ।
1: लाउ दिनुस।
0: हात धोयौ?
1: धोइसके बाबा।
0: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
1: ढिला भइसक्यो।
2: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
0: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
2: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
3: वर्षेनी झाडा पखला लगायतका सरसफाइको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए
1: हाँ दादा
0: के गरिराछौ तिमहरु
1: बुढो
2: ओ भेरी
1: तपाई यहाँ
2: बुढो चाहिँ पो आएछ
0: को तिनीहरु पछि लाग्ने
1: खै चिन्दिन
2: के भन्छ
0: चिन्दिन रे
3: अघि देखि पछि लागिरहेछ
2: लखत्तम
0: अघि देखि नै पछि लागिरहेछ ओए केटाहरु पक

0: आजकल योग्यताले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन, यो पनि जैटिङ्दै नै हुन्छ क्या।
1: ए कस्तो चातेको हो कि, हेर्नु न ठुलो डाई, उहाँले त लास्टै नै भन्नुभयो कि मलाई।
2: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
0: के भोग्नु र ठुलो, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन लागेर पक्कै।
2: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछ, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बन्दिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
0: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा नि उसलाई, उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
1: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुन चाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
0: हाम्रा सेवाहरू,
2: हामी कहाँ शुद्ध सुन चाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
1: प्रोप्राइटर हरि गौतम,
2: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026042।
1: शुद्धता र विश्वासको अटुट सम्बन्ध,
2: न्यू रोल्पा सुन चाँदी पसल, रोल्पा नगरपालिका 4 लिबाङ बिच बजार रोल्पा।
3: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
4: भोक त मलाई पनि लागेको छ नि, बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
3: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
4: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
5: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
3: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9768836758।
5: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
3: वाह, नास्ता होस् त यस्तो,
4: कस्तो
3: ओली नास्ता पसल जस्तो।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: थुल्लाई, गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिनँ। किन हो, यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
8: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
7: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभर लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरी अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् त।
8: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
7: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई। तपाईँ रोल्पा नगरपालिका दुलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
8: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ। खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थो। पुरानो आरा भाँचिसक्यो, अब कहाँ किन्ने होला, के गर्ने होला? यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरिया छौ।
7: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्। तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषिजन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
8: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
7: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेचरको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
9: प्रुफ राइटर गीताराम सिर्पाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-01-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुली चौर, रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार, लिबाङ, रोल्पा।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्। जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्। जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न जान्छ। तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्। तपाईँका सन्ततिहरू कतै मदिरा जन्य लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउँदै सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाउनुहोस्। स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे नगर संग्रहालय जङ्कोट, जलजला पद यात्रा स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बङ्करहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलानाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौ। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट, रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बदापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा सम्बन्धित निकायको गुनासो पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, लिबाङ, रोल्पा।
2: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
3: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
2: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।

0: लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सक द्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो। उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093-98409।
3: यो मान्छे कहाँ गएछ? बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदै नआउने, आउँदै नआउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
4: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भने।
3: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
5: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
3: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
5: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बडाचौर जाने बाटो, रोल्पा।
6: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
5: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौँ।
6: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
5: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
6: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
5: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
6: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
5: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र सिप विकासमा लगानी गरौ।
6: दाइजो प्रथा अनावश्यक आर्थिक बोझ हो, यस्तो प्रथालाई समाजबाट आजै बहिष्कार गरौ।
5: असत्य अपमानित विषय समाजमा कमजोर र असहाय व्यक्तिमाथि थुपारिने अमानवीय बोक्सी प्रथाको विरोध र अन्त्य गरौ।
6: समुदायमा अमानवीय कार्य भएमा निशुल्क फोन नम्बर नेपाल प्रहरी 100, बालबालिका खोज तलास केन्द्र 104, बालबालिका हेल्पलाइन नम्बर 198, राष्ट्रिय महिला आयोग महिला हिंसा सम्बन्धी उजुरी गर्न 11:45 फोन गरौ या नजिकैको प्रहरी कार्यालय, उडा कार्यालय र गाउँपालिकामा खबर गरौ।
5: सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा द्वारा जनहितमा जारी सन्देश।

0: जय देश, जय किसान, सुपर पौलिन नेपालीको शान।
1: लौ झर्नुस् झर्नुस् रुनीबाङ आइपुग्यौँ है हामी, भाडा दिनुहोस् त सबैजनाले।
2: यहाँ खलासी भाइ पनि कस्तो भाडा भाडा गरेर बौलान लगाइसक्यो, मान्छेले यहाँ भोकले हैरान बनाइसक्यो। तिम्रो भाडा कसले खाइदिन्छ र बरु सिकाइदिन, यहाँ नास्ता खाने होटेल कहाँ छ?
1: ओहो मेरो दाई, यसरी आवेगमा नआउनु न। तपाईँको माथितिर हेर्नु न, न्यू सुरुखेत एन्ड सुरबाङ होटेल लेखिएको ब्यानर देखिन्छ। त्यहाँ जानुभयो भने तपाईँले सोचे जस्तै खोजे जस्तै सबै परिकारका नास्ताहरू पाइन्छ, मजाले खानुहोला। तर मलाई भाडा भने दिनुहोस् है।
3: हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण प्रकारका खाजा नास्ता र अदर अनुसार खानाको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर श्री कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97616 59 159 र 98267 64 9 80।
3: न्यू सुर्खेत एन्ड सुरबाङ होटेल, सुनिल स्मृति गाउँपालिका 3, जी पार्क, रुनीबाङ, रोल्पा।
2: लौ त साथीहरू, अब हाम्रो क्लबको वार्षिक उत्सवको सम्पूर्ण तयारीहरू त लगभग लगभग सकियो। अब के चाहिँ बाँकी रह्यो भनेपछि, वार्षिक उत्सवको लागि चाहिने हाम्रो जर्सीमा प्रिन्ट गर्नुपर्नेछ, प्रमाण पत्रका कुराहरू छन्, मेडल ट्रफीका कुराहरू छन् आदि इत्यादि कुराहरूको लागि हामीहरू कि त लिबाङ कि त घोराइ नै जानुपर्नेछ। के छ हाम्रो अध्यक्षज्यूको राय?
1: हत्तेरी सचिवज्यू, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ भन्या? यति सानो कामको लागि पनि लिबाङ घोराही जानुपर्छ र भन्या?
2: अनि के त
1: यी सबै कामहरू त रोल्पाको सुलीचौरमा रहेको त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्टमा हुन्छ कि? यसको त सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङमा पनि शाखा पसल छ नि।
4: हाम्रा सेवाहरू, प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी सर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
1: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र, जिमेल trivenyarts@gmail.com, अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुलिचौर लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4, जिपरका नजिकै बस पार्क जाने बाटो, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98578 22 310। रुइनीबाङका लागि सम्पर्क त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, फगाम जाने बाटो, उपल्लो गल्ली, रोल्पा। सम्पर्क मोबाइल नम्बर 98649 76 955।

0: आहा, कति सुन्दर मौसम! यो समयमा कतै घुम्न जान पाए त कति आनन्द हुन्थ्यो होला।
1: त्यही त, मैले पनि अस्तिदेखि नै योजना बनाएको थिएँ। साँच्ची कतै घुम्न जाम न।
2: हावातलमा कुरा गरेर मात्र हुँदैन नि साथीहरू। हामीहरू छजना बाइक छ, तिनवटा। त्यही माथि मेरो बाइकको कन्डिसन ठिक छैन, अस्तिदेखि बिग्रेर बसिरहेको छ। बर्सातको समय छ, बाइकभन्दा राम्रो त गाडी नै हुन्थ्यो होला, तर गाडी पनि छैन हामीसँग त।
0: तेरी साथीहरू किन चिन्ता गर्नुहुन्छ के तपाईँहरूले? बाइक नै बनाउनु परे पनि, गाडी नै लोक्नु परे पनि, रोल्पाको लिबाङमा रहेको वेलकम वर्कसप छँदैछ नि। त्यहाँ त मोटरसाइकलहरू मर्मत गरिनुका साथै स्कर्पियो जस्ता राम्रा राम्रा गाडीको समेत सुविधा रहेको छ।
3: हाम्रा सेवाहरू,
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह, व्रतबन्ध, बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट, बाटैमा बाइक बिग्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु सलाद, सम्पर्क मोबाइल नम्बर 98439177149। वेलकम वर्कसप, रोल्पा नगरपालिका 4, खाद्य टोल, रोल्पा।
4: जर्मन प्रविधिबाट नेपालमै उत्पादित गुणस्तरीय एएसी ब्लक, सम्पर्कका लागि एनपिएम बिल्ड सोल्युसन, सेल नम्बर 9803118522, 9803118541।

0: झाडा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिची मिची हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।
2: मेरो छोरा छोरी के भयो होला?
3: बधाई छ, तपाईँलाई पुत्री लाभ भएको छ।
2: छोरी पो भइसिन्? ल, मेरो घरमा त साक्षात लक्ष्मी माताको पो आगमन भएछ। जय होस्, जय होस्।

0: नमस्कार
1: नमस्कार
0: बस्नु हजुर
1: म बस्न आएको होइन पैसा लिन आएको
0: पैसा ए पैसा भएपछि चाहिँ म आफै आइहाल्छु नि हजुरलाई तिर्न हजुर
1: कहिले तिर्नुहुन्छ
0: तिरिहाल्छु नि हजुर नाचिनु न
1: तपाईँको छोरा पनि छैन तपाईँले कसरी तिर्नुहुन्छ
0: त्यही छोरा नभएर त ढुक्क हुनुहोस् न तपाईँ छोरा भइदिए यो अलि

0: सम्पत्ति पनि सक्थ्यो त्यसले, छोरी छिन् मेरो, छोरी असल छिन्, मैले तिर्न नसके पनि मेरी छोरीले हजुरको ऋण तिर्छिन्, ढुक्क हुन्छ
1: म जसरी भए पनि पैसा चाहिन्छ।

0: जति बुढेसकाल लाग्यो त्यति मातिने यस्तालाई हो कि वृद्धाश्रम पठाइदिने
1: बुढेसकालमा उल्टो स्यास गर्न पनि ठाउँमा उल्टो कुटपिट गर्ने अब आइन्दा यस्तो गरेको थाहा पाएँ भने जानेछु मैले तपाईँलाई

0: टाढा पखाला जस्ता सरुवा रोगहरूबाट बचाउन खाना खुवाउनु र स्तनपान गराउनु अघि साबुन पानीले मिचे मिचे हात धोएर मात्र खुवाऊ।
1: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितमा जारी सन्देश।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: चालू आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झन्डै 5.5%, प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि सुरु गर्न सरकारको निर्देशन, एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढाइ पनि चाँडै सुरु हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने, दुवै पक्षले कम्तीमा $30 अर्ब बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
1: र आइसिसी एक दिवसीय वरियतामा नेपाली खेलाडीको उल्लेख्य सुधार, आइसिसी विश्वकप लिग 2 अमेरिकाले स्कटल्यान्डलाई 6 विकेटले हरायो।
2: क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मधेसमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औसत वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% रहने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्र योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय $2,644 सहित सबैभन्दा माथि रहँदा मधेस प्रदेशको $934 सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय $1,513 हुने कार्यालयको अनुमान छ।
1: सङ्घीय सरकारले चालु आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालु आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ्ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। सङ्घीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
0: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पुँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28% घटेर 16% झरेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्यासहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पहिलो पटक मिसन मोडका आधारमा काम अघि बढाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानुनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँका अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पारिनेछ।
1: कृषि क्षेत्रमा सरकारको बजेट बढ्दै गए पनि उत्पादन र खेतीयोग्य जमिन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रतिवर्ष 10.7% बढाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड रहेको बजेट 2081-82 57 अर्ब 29 करोड पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रतिवर्ष 1% कम मात्र बढेको छ। कोदो र फापर अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रतिवर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झन्डै 60 अर्ब रुपियाँ बाहिर पठाएको छ, जुन त्यही वर्षको कृषि बजेट भन्दा बढी हो। खेतीयोग्य जमिन पनि घट्दो छ। 2068 कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढी रहेको खेतीयोग्य जमिन 2078 आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झन्डै 3 लाख हेक्टर जमिन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड जनसङ्ख्यालाई धान्न झन्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ्दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
0: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठुला गरी झन्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको थियो।
1: सरकारले कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि सुरु गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन सुरु गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 एसईको नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढाइ सुरु हुने भनिएको छ। विगतमा नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 को पढाइ सुरु हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढाइ सुरु हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
0: चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात् मलेरिया सङ्क्रमण पुष्टि भएको छ। औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3093 जनाको नमुना परीक्षण गर्दा 13 जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार सङ्क्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन् रोग यो रोग लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने टाउको बिस्तरी दुख्ने बान्ता हुने जाडो हुने कम्पन छुट्ने पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा देशमा बढिरहेको बेरुजु र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चालु आर्थिक वर्ष मधेस प्रदेशको आर्थिक वृद्धि दर 1.5% कम हुने अनुमान, बागमतीमा झन्डै 5.5% हुने प्रदेश र पालिकाको वित्तीय सामान्यकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि सुरु गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था FATF को एसियाली एकाइ APG का प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका छन्। एपिजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरुवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि FATF को ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैङ्क ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपिजीको इन्टरनेसनल को अपरेसन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
0: आर्थिक पारदर्शिता र वित्तीय सुशासन अनुशासनसँग प्रत्यक्ष जोडिएको बेरुजुको मात्रा झनै बढेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरुजु रकम झन्डै 7.55 अर्ब रुपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढेको हो। बेरुजु भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानीले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट सङ्केत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरुजुको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरुजु बढ्दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी हृदय रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्री कुमार राईलाई वर्षेनी बेरुजु बढ्दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
11: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, असुल उपरमा चाहिँ अब अलिकति तदारुकता नदेखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
12: अब यो महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ अहिले चाहिँ?
11: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगारहरू हुन्छन्। असुल उपर गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37%सम्म असुल उपर गर्नुपर्ने हुन्छ। त्यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6%को उसमा छ। त्यो चाहिँ म्याद नआएको पेसकी, म्याद नआएको पेसकी भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याद समाप्त भइसकेको म्यादहरू चाहिँ अब नथपिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सकार नगरिएकोमा चाहिँ अब पर्छ। यी नै 3 क्याटेगोरीमा र अर्को नीतिगत अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरुजु भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2,00,000 योपल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2,00,000 दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो फर्चोट भएको देखिन्छ। खर्च गरिएका खर्च शीर्षकहरू, बजेट शीर्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् कि।
12: अब यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानुनी वा प्रशासनिक कारवाही वास्तवमै हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्टमै सीमित हुने अवस्था हुन्छ कि, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
11: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठुलो मात्रामा दुरुपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षकलाई विभागीय कारवाहीको लागि लेखी पठाउन चाहिँ अब सक्ने लेखा परीक्षण ऐनले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण ऐन अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरुजु सम्परीक्षण गर्नै पर्ने भनेर चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सङ्घको होस् या प्रदेशहरूको होस् ती ऐनहरूले चाहिँ ती कानुनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरुजुको चाहिँ अब प्रतिक्रिया अथवा रेस्पोन्स गर्नुपर्छ।
12: कस्ता क्षेत्रहरूमा कस्ता निकायहरूमा अत्यधिक बेरुजु देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
11: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अरबौँ रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानुनमा प्रष्ट लेखेको छैन, यकिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानुनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित, खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य वृद्धि गराउने भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने यस्ताहरू, अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ। तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहिँ र सहितको चाहिँ कानुन नै चाहिँ अब बनाउनु पर्ने हुन्छ र चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बेरोजुहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ। सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर टुङ्ग्याउनु पर्छ।
1: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिङ्गला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अङ्कुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीडितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083लाई पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
16: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
17: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
16: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। लगातार 2 दिन घटेको सेयर बजार आज दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 30.08 अङ्कले बढेर 2754.48 बिन्दुमा पुगेको छ। आजै सबै समूहको सूचक बढेकोमा होटल तथा पर्यटन, जलविद्युत समूहको सूचक 1.5% धेरैले उकालो लागेको छ। आज 40 कम्पनीको सेयर बढेकोमा 21 घटेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी बढेको छ। हिजो 3.08 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड कित्ता सेयर 3.82 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: झन्डै 22 अर्ब रुपियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहँदा पर्यटन व्यवसायी निराश बन्दै गएका छन्। सन् 2023 जनवरीमा उद्घाटन भएको यो विमानस्थलबाट हिमालय एयरलाइन्सले गएको वर्ष पोखरा लासा नियमित उडान सुरु गरेको थियो, तर यात्रु सङ्ख्या कम भएको कारण देखाउँदै कम्पनीले 1 वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झन्डै 6 खर्ब रुपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख सहरमा उडान सुरु गर्न सरकारसँग माग गर्दै आएका छन्।
1: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खारकुनाथ गाउँपालिका मा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 जनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारकुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 वडा सदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय बासिन्दा मिनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
0: काभ्रेको नमबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर दुईमा रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रुसले व्यापार र प्रविधि सम्बन्धी 20 धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
0: तेलले भरिएका दुईवटा चिनिया पानी जहाज हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध सुरु भएदेखि अवरुद्ध छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी एक दिवसीय वरियतामा नेपाली खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लिग टू श्रृङ्खलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाडीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87, कुशल भुर्तेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउन्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गुलसन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्।
0: आइसिसी क्रिकेट विश्वकप लिग टू श्रृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई 6 हराएको छ। स्कटल्यान्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 एक बलमा 4 गुमाएर भेट्टायो। त्यसअघि किर्तिपुरको क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 38 अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड 32 38 अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लिग टू श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। श्रृङ्खलाको अन्तिम खेलमा पर्सी नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग टू तालिकामा नेपाल 27 22 अङ्कसहित 5 स्थानमा छ।
1: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन्। यो खेल राति 7:45 कोलकाताको इडेन गार्डन्समा सुरु हुनेछ। कोलकाता 12 11 अङ्कसहित तालिकाको 8 स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायमै छ। प्लेअफ होडबाट बाहिरिसकेको मुम्बई 12 8 अङ्कसहित पुछरमा छ। आइपिएलका यी दुई टोलीबीच अहिलेसम्म 36 भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजयी भएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: चालु आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झन्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 को पठन पाठन असार 1 गतेदेखि सुरु गर्न सरकारको निर्देश। छन्। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढाई पनि चाँडै सुरु हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने, दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
1: र आइसिसी एक दिवसीय वरियतामा नेपाली खेलाडीको उल्लेख्य सुधार, आइसिसी विश्वकप लिग टूमा अमेरिकाले स्कटल्यान्डलाई 6 विकेटले हरायो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01।
5: कता हो भाइ, कतै नहेरी हिँडा छौ नि।
6: ओहो, स्वास्थ्य स्वयं सेविका दिदी नमस्ते है। तपाईँलाई थाहा छँदैछ श्रीमती सुत्केरी छन्, ज्वानो लिन बजारतिर हिँड्या।
5: सुत्केरीको स्याहार राम्रोसँग गर्नुपर्छ है भाइ। अनि बच्चालाई कस्तो छ नि, बिसिजी खोप लगाएको छ त?
6: छ दिदी, जन्मना साथ बिसिजी खोप लगाइदिएका छन् स्वास्थ्य संस्थामा। साँच्ची दिदी, यो बिसिजी खोप लगाएपछि के फाइदा हुन्छ?
5: बच्चालाई क्षयरोग लाग्न पाउँदैन।
6: ए, गजबै रहेछ नि बिसिजी खोप त। क्षयरोग लाग्नबाट बच्ने उपायहरू अरू पनि छन् कि स्वयं सेविका दिदी?
5: छन् नि, समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म औषधि खुवाएमा क्षयरोग फैलन पाउँदैन।
6: अनि
5: क्षयरोगका बिरामीहरूले खोक्दा, हाच्यौँ गर्दा नाक मुख रुमालले छोप्नु पर्छ। यसो गरेमा क्षयरोग अरूलाई सर्न पाउँदैन। बुझ्यौ त?
6: बुझे दिदी।
7: क्षयरोग लाग्नबाट बस्ने उपायहरू गरौँ, निरोगी भई बाँचौँ।
8: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: ढोक गरे काका।
6: भाग्यमानी भएस। अनि त किन आएस त बाबु, घरतिरको खबर के छ नि?
12: सबै राम्रै छ काका, म त काकालाई घरमा लैजान आएको।
6: होइन, त के भन्दैछस् बाबु? म कुष्ठ प्रभावित मान्छे, तेरा आमा बाबाको विचार के छ अनि अरू मानिसहरूले के भन्ने हुन्?
12: परिवारका सबैको सल्लाह अनुसार म तपाईँलाई लिन आएको, अनि समुदायका मानिसहरूले पनि तपाईँलाई समुदायमा अरू सरनै बसेको हेर्न चाहेका छन् अहिले।
6: हो र बाबु?
12: हो काका, कुष्ठ प्रभावित व्यक्तिहरू पनि घर परिवार समुदायमा बसेर अरू सर हरेक क्रियाकलाप समान रूपले सहभागी भइराखेका छन्। तपाईँ हामी अब सँगै बस्नुपर्छ। जो हिनुस काका, घरका सबै परिवार तपाईँको बाटो हेरेर बसेका छन्।
6: घर परिवारमा आफू जन्मिएको समुदायमा बस्ने मेरो इच्छा पूरा हुने भयो बाबु, लजाऊ।
7: कुष्ठरोगका बिरामीहरूले घर परिवारमै बसेर उपचार गर्न सक्दछन्। कुष्ठरोगको कारणले असमर्थ तथा अङ्ग भङ्ग भएकाहरूले स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
13: कुष्ठ प्रभावितले पनि अन्य नागरिक सरह दैनिक क्रियाकलाप गर्न सक्दछन्। सामाजिक जीवन यापन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो। उनीहरूलाई भेदभाव गर्नु कानुनी अपराध हो।
8: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
14: ओ, को हो भाइ र?
15: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
14: के भयो, यति राति किन रुँदै आकी?
15: दिदी, भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
14: ल भन, के भयो?
15: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाइले म भागेर आएको। दिदी,
14: माइला दाइले पख त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ओ, त्यो गर्नु।
16: ए, ल ल, हामी लान्छौँ, भोलि चौकीमा आउनु।
14: ल ल,
4: अब धेरै नरो कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
16: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
17: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईको छरछिमेकमा कोही हिंसामा पर्नु भएको छ? कतै तपाई आफै हिंसामा पर्नु भएको त छैन?
1: कतै न्याय कसरी पाउने भनेर भौतारिरहनु भएको त छैन? कि आर्थिक अभावका कारण अन्याय सहेर बसिरहनु भएको छ?
0: यदि त्यसो हो भने रोल्पा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीमा तुरुन्त सम्पर्क गर्नुहोस्।
1: एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसीबाट कुनै पनि पीडित व्यक्तिलाई दिइने निशुल्क सेवाहरू:
0: स्वास्थ्य उपचार,
1: चिकित्सकीय कानुनी सेवा,
0: मनोसामाजिक परामर्श,
1: सुरक्षा, आवास गृह,
0: कानुनी उपचार,
1: जीविकोपार्जन र पुनर्स्थापना।
0: थप जानकारीका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र रोल्पा अस्पताल रेउका रोल्पा
1: सम्पर्क मोबाइल नम्बर 98411744409 र नजिकको प्रहरी चौकी वा जिल्ला कार्यालयको पैसा नलाग्ने नम्बर 100 सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश्च तपाईँलाई तपाईँको परिवार वा छरछिमेकमा कुनै पनि महिला तथा बालबालिकामाथि हिंसा भएमा सहयोगको लागि सदरमुकामको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा सम्पर्क गर्नुहोला।
1: अनुरोधक एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी रोल्पा अस्पताल रेउगा रोल्पा।

0: बाल बालिकालाई जन्मने बित्तिकै 6 हप्ता 10 हप्ता 14 हप्ता 9 महिना 12 महिना र 15 महिना गरी 7 पटक खोप लगाउनु पर्दछ। खोप लगाउन जाँदा खोप कार्ड सँगै लैजानु होला। सबै खोप सकिएपछि पूर्ण खोपको कार्ड अवश्य लिनु होला।
1: खोप निशुल्क छ, खोपले जीवन रक्षा गर्छ र खोप सुरक्षित छ।
2: स्वास्थ्य कार्यालय रोल्पाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नाटुङ्के बेसै माया लागे, कोक्डो जुङ हन्या मन्य लागे, तर नातु रहन्द फुट
9: नातिनी दुर्लभ जनावर जलवायु परिवर्तन ला सन्तुलित कायम दाया वातावरणीय दृष्टिकोण तुम व्याम महत्वपूर्ण भूमिका लिया हाब्रे तुम गे जम्मै मिले द रक्षा दाया है अन्त पर्यटन ल सहयोग दाया पानो जीविको उपार्जन ल टेवा सुक्ने पानो आका अरक मुया दान्त अवस्था लले आका तुम नेपाल सरकार ए संरक्षित सूची ल सूचीकृत दाउसीले क्या जम्मै मिल्या द जंगल तुम झुङ दान्दौ माय द जुगात्ने पानो।
8: ओहो अन्द नङ चाहिँ हाब्रे तुम जुगान्या हेन त लाग्यो नलिन्छन् लाग्यो नलिन्ने बाजु
9: कदा म लिङे आकालो लागि कि हाब्रे तुम बासस्थान ल संरक्षण ला समस्या अन्त वन जंगल तुम मिहिका जोगाङ्या वन संरक्षण अखिन्त मालिङ्गो निङ्गालो अन्त चोरी सिकारी जनावर तुम जथाभावी ल माराइया आकालो चोरी सिकारी अदु कारण ए नङ न काका ए भ्या समय ज्याल ल हाल अचुङसी अलिउ अरकी उल्झ सचेतले समुदाय रापी हाब्रेलो महत्व बारे ल सल्लाह अयु।
8: ए हो र अनुगमन वन गस्ती वृक्षारोपण पोखरी निर्माण समुदाय ल अखिन्द विद्यालय सचेतना कार्यक्रम आका जम
9: हाब्रे
8: तुम जोगात्न्या त सहभागी आज
9: नातिनी
10: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
11: के भयो बोलादै के गुनगुनाइरहेको?
10: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
11: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
10: यति सजिलै?
11: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: साहस नेपाल र सुनिल स्मृति गाउँपालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सूचना। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या जो कोहीलाई जति बेला पनि हुन सक्छ, यो रोग उपचार तथा परामर्श गरे अरू रोग जस्तै निको हुन्छ। त्यसैले आत्तिने, चिन्तित हुने, बिना कारण डराउने, एक्लै बस्ने, हरेक विषयमा रुचि नहुने, निन्द्रा तथा खानपानमा गडबडी हुने, तनाव महसुस भइरहने, पटक पटक बेहोस हुने, सामाजिक कार्यमा सहभागी हुन मन नलाग्ने, आत्महत्या सम्बन्धी सोचाइ तथा प्रयास आदि लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई उपचार तथा परामर्श सेवा लिने गरौ। कहीं कतै यस्तो समस्या देखिएमा परिवार र छरछिमेक मिलेर परामर्श र उपचार गर्नमा सहयोग गरौ। अतः स्टोम फाउन्डेसनको आर्थिक सहयोगमा सुनिल स्मृति गाउँपालिकाको समन्वय र सहकार्यमा सञ्चालित उत्थानशील समुदाय विकासका लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण बिलिप कार्यक्रम सञ्चालन भइरहेका 1, 3, 5 र 6 नम्बर ओडाका बिरामीहरूले सम्बन्धित ओडामै मनोसामाजिक परामर्श सेवा लिन सक्नुहुनेछ। परामर्श सेवाका लागि सम्पर्क मोबाइल नम्बर 97446484000। सहास नेपाल र सुनिल स्मृति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आजकल लोकगीतले के भाषा कुनै पहिला साथीहरू भन्न बित्तिकै ज्यान फालेर दौडिदिन्थ्यो। बिहे गरेपछि त बुद्धिलाई छोड्नै सक्दैन। यो पनि जैटिङ नै हुन्छ क्या?
2: ए कस्तो चातिक हो कि, हेर्नु न ठुलो डाई।

0: उहाँले त लास्टै नै भन्नुभयो के मलाई।
1: त्यही त, उसले यस्तो कुराहरू जीवनमा भोगेकै छैन।
2: के भोग्नु र थुले, बिहे गर्न बित्तिकै आकाशै खस्ने त होइन होला र पक्कै।
1: हेर भाइहरू, मलाई टेन्सन छ यार। आजभोलि तिमीहरूको भाउजूले टिकटक बनाउँछे, मान्छेहरू टिकटकमा लाइभ बस्ने बेला, टिकटक बनाउने बेला राम्रा राम्रा गरगहनाहरू लगाएर बनाउने रहेछन्, बस्ने रहेछन्। अनि तिमीहरूको भाउजूले पनि त्यो देखेर मलाई चाहियो चाहियो चाहियो भनेर हैरान पारिरहेछ भने अब के गर्ने, कहाँ गएर गहना बन्दिने, भरपर्दो गहना पसल कहाँ छ, अत्तो पत्तो छैन।
2: यति कुरामा त के अट्किनु दाइ, छ त ऊ नयाँ दुला, भर्खर भर्खर बिहे गरेको, थाहा उसलाई उसले बिहे गर्दा कहाँ बनायो कसरी बनायो सोध्नु नि त्यसलाई। ओ भन्दैन भन्ने दाइलाई।
0: ए मेरो दाजु, यति कुरामा किन चिन्ता लिनु भएको? मैले बिहे गर्ने समयमा लिबाङमा रहेको न्यू रोल्पा सुनचाडी पसलबाट सबै आवश्यक गहनाहरू किनेको थिएँ। तपाईँ पनि त्यही जानुहोस् न, राम्रो राम्रो गहनाहरू पाउने गर्दछ दाजु।
2: हाम्रा सेवाहरू,
1: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम।
1: सम्पर्क मोबाइल नम्बर 9869828883 र 9828026642।
0: शुद्धता र विश्वासको अटुट सम्बन्ध।
1: न्यू रोल्पा सुनचान्दी पसल, रोल्पा नगरपालिका 4, लिबाङ, बिच बजार, रोल्पा।

0: एनआइसी एसिया म ब्याङ्क गरौँ। एनआइसी
1: एसिया ब्याङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि।
2: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
5: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
6: झाडा पखालाका यी लक्षणहरू देखिएमा तुरन्त स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीसँग सम्पर्क गर्नुहोस्।
7: एक घण्टा भित्रमा तारन्तार पातलो दिशा भएमा, दिशामा रगत देखिएमा, बिरामीको आँखा गढेमा, तिर्खा लाग्ने तर पानी पिउन नसक्ने भएमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्कने भएमा, शिशु सुस्त भएमा वा मूर्छा परेमा, तारन्तार बान्ता भइरहेमा वा ज्वरो आएमा,
6: शिशुलाई 24 घण्टासम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागेमा,
7: ठुला मानिसहरूलाई 3 दिनसम्म दिनको 3 पटक भन्दा बढी पातलो दिशा लागेमा,
6: झाडा पखालाबाट बच्न,
7: दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि, फोहोर कुरा छोएपछि, खाना खानु र खुवाउनु अघि साबुन पानीले राम्रोसँग हात धुने,
6: सडे गलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखाने, सागसब्जी तथा फलफुल सफा पानीले धोएर मात्र खाने,
7: खानेकुरालाई राम्ररी पकाएर मात्र खाने, पकाएको खानेकुरा र खाने पानीलाई सफा भाँडामा छोपेर राख्ने,
6: फोहोरलाई तोकिएको ठाउँ वा फोहोर फाल्ने भाँडोमा मात्र फाल्ने वा खाल्डो खनेर पुर्ने,
7: पानीलाई शुद्धिकरण गरेर मात्र पिउने,
6: चर्पीमा मात्र दिशा पिसाब गर्ने, बच्चाको दिशालाई पनि चर्पीमा फाल्ने गर्नुपर्दछ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्ड्रेनको सहकार्यमा जनहितमा जारी सन्देश।

0: अखिललाई गाउँमा सबैले खेतीपातीको काम सुरु गरिसके, तपाईँको त केही सुसारै देख्दिन, किन हो यो साल खेतीपाती नै नगर्ने विचार गर्नुभयो कि के हो?
1: होइन नि कान्छा बाबु, मेरो त गोरु अस्ति नै के भएर मरो मरो हैरान भएको छ। अरू गोरु खोज्न गएको, गोरु पनि पाइँदैन, के गर्ने हो? म त बक्कै परेको छु तै बाबु।
0: ओहो थुल्लाई, तपाईँ हाम्रो समस्या भनेको यही हो कि अब जमुना कहाँदेखि कहाँ पुगिसक्यो। हामी भने अझै पनि त्यही हलो जोत्ने, त्यही गोरु नारेर जोत्ने कुरा गर्दैछौँ। अब त गोरु छादेर हामीहरू अब ट्याक्टरतिर लाग्नु पर्यो। गोरुले दिनभरि लगाएर जोत्ने बारे ट्याक्टरले एक घन्टामै जति सकिन्छ, त्यसै गरेर अब घाँस काट्नु पनि परेन। अब त बजार जाने अनि ट्याक्टर लिएर जोत्नुहोस् तै।
1: होइन बाबु, यो ट्याक्टरले पनि जोत्छ र फेरि यो ट्याक्टर भन्ने कहाँ पाइन्छ नि?
0: अब त्यो त चिन्तै नगर्नुहोस् न दाई तपाईँ। रोल्पा नगरपालिका दुलीबाङमा रहेको रोल्पा मेसिनरी अदर एन्ड सप्लायर्समा गएपछि त यस्ता खेतबारी जोत्ने ट्याक्टर त हामी कति लिन सक्छौँ सक्छौँ नि।
1: कस्तो काइन्दाको कुरा गरिस् नि बाबु, मलाई त आजै गएर लिउ लिउ जस्तो लागिसक्यो। म भोलि बिहान नै गएर लिनु पर्ला। साँच्चै मेरो बाख्रोको खोर बनाउने छ, खोर बनाउनको लागि काठ चिर्ने आरा किन्नु पर्ने थियो, पुरानो आरा भाँचिसक्यो। अब कहाँ किन्ने होला, के गर्ने होला, यसको बारेमा पनि थाहा छ कि बाबुलाई? बाबु त अलि धेरै लेखपट गरेका छौ।
0: अब तपाईँ यसको बारेमा पनि चिन्तै नगर्नुहोस् न, सिधै रोल्पा मेसिनरी अदर एन्ड सप्लायरमा जानुहोस्, तपाईँको सबै समस्याको हल त्यतै हुन्छ। यहाँ त सम्पूर्ण सिङ्गल फेस थ्री फेसका विद्युतीय सामान, विभिन्न थरीका मोटर लिफ्ट, खानेपानी लगायत सम्पूर्ण सामान, कृषि जन्य सम्पूर्ण मेसिनरी सामान, मिनी टिलर, राइस मिल, अन्य सबै दक्ष मिस्त्रीद्वारा होम डेलिभरीको व्यवस्था, साथै सम्पूर्ण मेसिनरी सामान ग्यारेन्टीका साथ उपलब्ध पनि गराइन्छ नि।
1: ओहो लौ बाबु, उसो भए म भोलि बिहान नै गएर यो सबै मलाई चाहिने सामानहरू किनेर ल्याउनु पर्यो।
0: अनि एउटा कुरा के दाई, रोल्पा मेसिनरी अदर एन्ड सप्लायरसित लिबाङमा मात्र नभएर सुलेजहरूको शाखाबाट पनि यी सम्पूर्ण सेवा सुविधाहरू दिँदै आइरहेको छ नि।
2: प्रुफ राइटर गीताराम सुरपाइली, सम्पर्क मोबाइल नम्बर 9858-51-744, 9815-74-596, 9841-91-744 र 9748-061-43। एकपटक सेवा गर्ने मौका दिनुहोस्। रोल्पा मेसिनरी अर्डर एन्ड सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर रोल्पा, शाखा कार्यालय रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध, आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिनेर नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्। रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने गर्नुहोस्। छैनन् उनीहरूको निगरानी, घर बहाल कर, व्यापारिक कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्। रोल्पा नगरपालिका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्र गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिमाना समेत हुन सक्दछ। वडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्। तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्। नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जमकोट, जलजला पद यात्रा स्याकाई र ओखरेनी डाँडा होमस्टे, गुरुङला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मारिचौ रङ्गशाला, विभिन्न मन्दिरहरू संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोलामाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्र जथाभावी फोहोर गर्ने काम नगरौं। तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर परिवारमा कुनै अपाञ्छित घटनाहरू भइरहेको छ, समाजमा कुनै पनि अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्तै खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्। रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र नगर
4: नगर प्रमुख को सचिवालय फेसबुक पेज बाट र नगरपालिकाको बडापत्र मा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानी को विकास गर्नुहोस्। यदि कुनै पनि सुझाव वा गुनासो परेमा संबंधित निकायको गुनासो पेटिका फेसबुक पेज को कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ। रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लिबाङ रोल्पा।
5: सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
6: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।
7: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।

0: यो मान्छे कहाँ गएछ, बिहानैदेखि बोलाएको बोलाइछु, आउँदैछ आउँदैछु त भन्छ, कामहरू छ, एक पटक फोन गरी हेर्नु पर्यो। ओइ कहाँ यति बेलासम्म आउँदैन आउने आउँदैन आउने, बिहान त्यति बेलादेखि आउँछु आउँछु भनेको मान्छे के भयो, किन दिला गरिरहेको?
1: हेर्न, म त चाँडै आउनुपर्छ भनेर बिहान 6 बजी हिँडेको नि, तर बाटोमा मेरो मोटरसाइकल बिग्रेर हैरान भएको छ। अब मसँग न कसै मिस्त्रीको नम्बर छ, न त कतै ग्यारेज छ, कहाँ जाने, के गर्ने, कसरी आउने, कस्तो चिन्तामा परे नि भन्या।
0: ल, यो जमानामा आएर पनि किन यति कुरामा अटकिरहेको? रुनिबाङमा रहेको हाम्रो सुनसरी मोटरसाइकल वर्कसपमा सबै समस्याको समाधान भइहाल्छ, त्यहीँ गएर बनाएर छिट्टो आउनु है।
2: हामी कहाँ विभिन्न प्रकारका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलका अर्डर अनुसार सुपथ मूल्यमा पार्ट्सहरू पाइन्छ।
0: प्रोप्राइटर टिकाराम योगी, सम्पर्क मोबाइल नम्बर 97 42 59 52 23।
2: सुनसहरी मोटरसाइकल वर्कसप, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, बोडाचौर जाने बाटो, रोल्पा।
3: हानिकारक परम्परागत अभ्यास विरुद्ध सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको सूचना।
2: हानिकारक परम्परागत कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषय पुस्तान्तरण भई समाजमा लैङ्गिक हिंसा बढाउँदै गएको र यस्ता विषय सबै किसिमको विकासमा बाधक भएकाले समाजमा प्रचलित कुप्रथा र कुसंस्कारलाई अन्त्य गरी लैङ्गिक मैत्री समाजको निर्माण गर्न सबैले योगदान गरौ।
3: लिङ्गकै आधारमा गरिने कुनै पनि किसिमको हिंसा लैङ्गिक हिंसा हो। परिवार र समाजमा महिला र पुरुषको हैसियत, अस्तित्व र महत्त्व सम्मान छ। लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु गैर कानुनी कार्य हो।
2: महिनावारी महिलामा हुने नियमित र प्राकृतिक प्रक्रिया हो। यस्तो अवस्थामा कसैले पनि छुवाछुत र भेदभाव नगरौ।
3: महिनावारीको समयमा महिला तथा किशोरीहरूमा मानसिक र शारीरिक रूपमा केही परिवर्तन आउने र कमजोर महसुस हुने भएकोले पर्याप्त पोषणयुक्त खाना, आराम, सरसफाइको व्यवस्थापन र भावनात्मक सहयोग गरौँ।
2: 20 वर्ष भन्दा कम उमेरको विवाह कानुनी र सामाजिक रूपले अपराध हो। बाल विवाह अन्त्य गरी छोरीको सशक्तिकरणमा सबैले मिलेर लागौ।
3: विवाहमा दाइजो दिनु र लिनु अपराध हो। छोरीलाई दाइजो होइन, आत्मनिर्भर बन्न उचित शिक्षा दिऊ।
2: दाइजोमा लगानी होइन, छोरीको उच्च शिक्षा र सिप विकासमा लगानी गर।

सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
0: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
1: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
0: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
1: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
0: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौँ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स। अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी हिमाली खर्कहरूको बारेमा चर्चा गर्दैछौँ। हामीसँग डाक्टर उत्तम बाबु श्रेष्ठ हुनुहुन्छ। वातावरण विज्ञानमा विद्या भारति गर्नुभएका श्रेष्ठ समसामयिक विषयका साथै विशेष गरी विज्ञान प्रविधि नीति वातावरण र मानव सम्बन्ध सम्बन्धीको अध्ययन अनुसन्धानमा रुचि राख्नुहुन्छ। उहाँले नेपालका खर्कहरूको बारेमा बितेको 3 वर्षदेखि अध्ययन गर्दै आउनु भएको छ। उहाँ अहिले ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका निर्देशक पनि हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद।
0: आज हामी खर्कको बारेमा कुराकानी गर्दैछौँ। उच्च पहाडी तथा हिमाली भेगमा फाटाफुट रुखसँगै झाडी र विस्तृत घाँसे मैदानहरू छन्, जसलाई हामी खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर भन्छौँ। ती हाम्रा पुर्खाहरूले सदियौँदेखि जोगाउँदै आएका छन्। खर्क के हो, त्यसमा समस्या के छन् लगायतका विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीको सुरुवातमा चाहिँ अलिक सजिलो भाषामा खर्क बारेमा बुझाइदिनुहुन्छ न।
1: खर्कको अलिकता छुट्टै अर्थ छ। कर्णाली प्रदेशमा चाहिँ त्यो खर्क भनेको गोठलाई बुझिन्छ, तर हामीले भन्न खोजेको चाहिँ अङ्ग्रेजीमा रेन्ज ल्यान्ड भन्छ, चरण भूमि। त्यो भनेको चाहिँ मुख्य रूपमा चरिचरणको लागि प्रयोग गरिने भूमि हो। त्यो चाहिँ नेपालको तराईदेखि उच्च हिमाली भेगसम्म फैलिएको छ। मुख्यतया त्यसको भू उपयोगको हिसाबले हेर्दा चाहिँ चरणको लागि प्रयोग गरिने क्षेत्र, र जहाँ चाहिँ अघि तपाईँले भन्नुभयो जस्तै अधिकांश घाँसे प्रजाति हुन्छन् र फाटाफुट्ट झाडीदार र रुखका प्रजातिहरू हुन्छन्, अनि त्यो चाहिँ चाहे घरपालुवा होस् वा वन्य जन्तुहरूले चरणको लागि प्रयोग गर्छ। र विशेष गरेर त्यस्तो क्षेत्रहरूमा चाहिँ पानी कम पर्ने, अलि बढी भिरालो भएको र अनि खेतीको लागि चाहिँ त्यति उपयुक्त नभएको क्षेत्र हो कि त्यो, र जहाँ चाहिँ रुख पनि धेरै नहुने क्षेत्र हो। अब नेपालको सन्दर्भमा भन्ने भने चाहिँ तराईमा पाइने चाहिँ त्यो हामीले सुक्ला फाँटा भन्छौँ नि, फाँटहरू, विराट फाँटहरू, जस्तै कोशी टप्पुमा भएका फाँटहरू, सुक्ला फाँटातिर भएको त्यो चाहिँ ठुल्ठुलो घाँसहरू भएको फाँटादेखि लिएर मनाङ मुस्ताङतिर भएको त्यो मरुभूमि जस्तो, अनि यता हुम्लातिर डोल्पातिर भएको त्यो मरुभूमि जस्तो भूमिदेखि लिएर बढीमालिका लगायतका ढोरपाटनहरू जस्तो एउटा चाहिँ एकदम हरियो घाँसे मैदानदेखि लिएर तपाईँको चाहिँ एकदमै काई लेउहरू भएका एकदम उच्च हिमाली, अरू बेलामा चाहिँ हिउँ पर्ने तर गर्मीयाममा चाहिँ अलिअलि वनस्पति भएका ती सबै क्षेत्रहरूलाई हामीले बुझ्नुपर्छ। त्यसलाई चाहिँ विभिन्न नामले, अब एउटा चरण भूमि भन्न सकियो, कर्णाली प्रदेशतिर लेक पाटन भन्छन्, अनि हजुरले भन्नुभयो जस्तै खर्क भन्छ होइन, चरण क्षेत्र भनेर विभिन्न नामले चाहिँ बुझाइन्छ।
0: समग्रमा बुझ्दा तल्लो क्षेत्रदेखि माथि हिमाली क्षेत्रसम्ममा जहाँ चरिचरणको योग्य भूमि छ त्यसलाई भनियो,
1: अनि जैविक विविधताको खानी हो। अब हामीले उच्च पहाडी हिमाली भेगको कुरा गर्दा जस्तै झारल, घोरल, कस्तुरी मृग लगायतका विभिन्न जीवजन्तुहरू हुन्छ, हिमचितुवाहरू होइन, हिमाली मुसोहरू, त्यो सबै त्यहीँ खर्कमै पाइन्छन् होइन। अब तलतिर आउने भने अब गैँडा, हात्ती होइन लगायतका मृगहरू चर्ने पनि त्यही चरण नै हो होइन। त्यो भएर जैविक विविधताको लागि यो एकदमै महत्त्वपूर्ण। अर्को अघि नै भनिसक्यौँ हामीले पशुपालन भनेर भन्यौँ, त्यो बाहेक यसले चाहिँ धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को भनेको तपाईँको कार्बन सञ्चिति, खर्कमा भएका वनस्पतिहरूले कार्बनलाई सञ्चित गरेर राख्छ, अनि अर्को भनेको खर्कमा चरिचरण पनि हुने भएकोले यो न्युट्रेन्ट भन्छ नि मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यो भएर यसको बहुआयामिक महत्त्व छ। अझ अर्को एउटा महत्त्व छुट्याउन नहुने चाहिँ हाम्रो चाहिँ यो धार्मिक पर्यटकीय महत्त्व पनि हो। तपाईँको धेरै जसो नेपालको धार्मिक स्थलहरू, चाहे त्यो गोसाईकुण्ड होस्, चाहे त्यो मुक्ति क्षेत्र होस्, चाहे यता बढीमालिका होस्, त्यो सबै खर्क क्षेत्रमा, मेजर ट्रेकिङ रुटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्त्व छ, जैविक विविधता, पर्यावरणीय महत्त्वको साथै।
0: हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ आर्थिक र जीविकाको महत्त्व जोडेर कुराकानी गरौँ। उच्च हिमाली समुदायको जीविकामा यो चरिचरण अथवा चरण क्षेत्र खर्कको भूमिका कतिको पाउनुहुन्छ तपाईँ हिमाली क्षेत्रको जीविकालाई हेर्दाखेरि?
1: नेपालको उच्च पहाडी र हिमाली क्षेत्रको मुख्य

0: पाँचौँले होइन पाखन बेची राइतो लगायतका थुप्रै जडीबुटीहरू खर्कमा पाइन्छ होइन। त्यो भएर विशेष गरेर उच्च पहाडी र हिमाली भेगका बासिन्दाको लागि त यो एकदमै वरदानीय।
1: पशुपालन पनि तपाईँले भन्नुभयो चौडी गाई माथिल्लो क्षेत्रमा मात्रै हुन्छ, अरू भेडा बाख्रा भैँसी गाई लगायत चाहिँ तल र माथि गरिन्छ भनेर, अलि तल्लो क्षेत्र र माथिल्लो क्षेत्र बिच आर्थिक सम्बन्ध हासिल गर्नको लागि पनि खर्कहरू महत्त्वपूर्ण हुँदो रहेछ
0: एकदमै। अब अहिले अलिकता यो अभ्यास पनि बिस्तारै फेरिदो छ, तर पहिला पहिला नेपालको उच्च हिमाली भेगमा जब हिउँ पर्न थाल्थ्यो नि, अनि हिउँ पर्न थालेपछि त्यहाँको मान्छेहरू पशुपालन सहित उहाँहरू तल आउनुहुन्थ्यो। कर्णालीकै कुरा गर्दा माथि हुम्लाबाट जुम्लाबाट उहाँहरू सुर्खेतसम्म आउने कुरा गर्नुहुन्थ्यो कि पहिला पहिला। फेरि अलिकता गर्मी बढ्न थालेपछि उहाँहरू फेरि मासतिर जानुहुन्थ्यो। त्यो एउटा उदौली उभौली भन्ने जुन छ नि त्यो प्रथा, अहिले पनि अब हामीले त्यसलाई ट्रान्सह्युमन सिस्टम भन्छौँ, त्यो प्रथा चाहिँ अझै पनि छ। अब लेकको मान्छे बेसी झर्ने, बेसीको मान्छे लेक जाने अभ्यासले गर्दा यो दुई समुदाय बिचमा अन्तर्घुलन हुने, मितलाउने जस्ता विभिन्न सामाजिक अपनत्वको होइन सामाजिक सम्बन्ध निर्माणको पनि अवसरहरू प्रदान गरा जस्तो लाग्छ मलाई।
1: तपाईँले कर्णालीमा जुन जडीबुटीको कुराकानी गर्नुभयो, यात्सा गुम्बा लगायत त्यहाँनिर धेरै छन् भनेर, अहिले चाहिँ त्यहाँबाट व्यवसायिक रूपमा पनि फाइदा लिन थालेको अथवा परम्परागत रूपमा नै सङ्कलन गर्ने, परम्परागत रूपमा नै बिक्री गर्ने कस्तो अभ्यासहरू चाहिँ अलिकति पाउनु भएको छ त्यो अध्ययनको?
0: यसमा अब अहिले पनि हामीले कर्णालीबाट जसरी 10-15 वर्ष अगाडि 20 वर्ष अगाडि जसरी जडीबुटी सङ्कलन हुन्थ्यो, अहिले पनि मैले खासै तात्विक फरक पाइनँ। मैले सन् 2011 म डोल्पामा काम गर्दाखेरि र अहिले अब 15 वर्ष भइसक्यो, खासै फरक छैन होइन, त्यसरी नै छ। तर अहिले चाहिँ अत्याधिक सङ्कलनहरूको कारणले गर्दाखेरि चाहिँ कतिपय जडीबुटीहरू चाहिँ नासिँदै गएको, लोप हुँदै गएको पनि छ। तर अब कतिपय ठाउँमा चाहिँ तेलहरू बनाउने होइन, साबुनहरू बनाउने, सानातिना प्रोसेसिङहरू गर्ने अभ्यासहरू पनि छन्, तर त्यो एउटा ठुलो उद्यमकै रूपमा अझै राम्रोसँग विकास भएको जस्तो लाग्दैन मलाई।
1: हामी खर्कतिर कोही बेलामा घुमफिरको लागि जाँदाखेरि त्यहाँका चौडी पालक अथवा भेडा पालकहरूसँग कस्तो छ भनेर हामी सामान्य रूपमा सोद्धाखेरि चाहिँ उहाँहरूले चाहिँ खर्क त बिग्रेर एकदमै बिजोग भइसक्यो, खर्क बिग्रियो भन्छन्। साँच्चै खर्क बिग्रिन्छ अथवा तपाईँको अध्ययनले के देखाएको छ खर्क बिग्रिनु भनेको के होला?
0: अब ठ्याक्कै नेपालमा हामीले भर्खरै एउटा अध्ययन सकायौँ, त्यो अध्ययन चाहिँ विगत 25 वर्षको सेटेलाइटले खिचेको तस्बिरहरूलाई हामीले केलाएका हौँ नेपालभरिको करिब करिब 6.5 लाख जति हेक्टर जग्गाको होइन। अनि त्यसमा चाहिँ एउटा इन्ट्रेस्टिङ के पायौँ हामीले भने 81% जति नेपालका खर्कहरू 25 वर्षमा खासै बिग्रेको वा त्यो परिवर्तन भएको पाएनौँ, मात्र 19%मा मात्रै परिवर्तन भएको पायौँ। तर त्यो 19% पनि के भने 18% चाहिँ हरियाली बढेको, सेटेलाइटबाट हेर्दाहरू फैलिनु भनेको नि खर्क बिग्रिनु हो। तर हाम्रो अध्ययनले चाहिँ के देखायो भने अघि नै भने लगभग 18% 2000 मिटरभन्दा माथिका खर्कहरूमा चाहिँ हरियालीपन चाहिँ बढेको छ। यो चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित छ।
1: खर्कमा आएका समस्याहरूमा अहिले फेरि हामी यो विषय जोड्छौँ पनि, यदि खर्कमा समस्या आयो भनेदेखि त्यसले तल्लो भेगसम्मको अर्थतन्त्र अथवा तल्लो भेगसम्मको जीविकामा चाहिँ कस्तो असर गर्छ होला?
0: अब यसमा मैले चाहिँ खर्कलाई हामीले त्यो चरणभूमि मात्रै भनेर एउटा त्यसको पर्यावरणीय पक्ष मात्रै हेर्नु हुँदैन, खर्कलाई चाहिँ एउटा सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। त्यसमा चरण पनि छ, गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। चरण भएन भने खर्क बिग्रिन्छ कि, अघि हजुरले भन्नु त्यो ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन, त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनु हो। अब तपाईँले आर्थिक पाटो यसले के गर्ला भनेर भन्दा म खर्कको एक दुईवटा उदाहरण दिन्छु। यसले चाहिँ नेपालको अर्थतन्त्रमा वा स्थानीय जनजीविकाको त हामीले कुरा गरिसक्यौँ, अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा यात्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा यात्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। त्यस्तै तपाईँको अहिले पछिल्लो समयमा यता पूर्वी नेपालतिरबाट छुर्पी निर्यात गर्छौँ विदेशमा, त्यो पनि लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, होइन, करिब

0: त्यो लगायत जडीबुटीहरू मैले अघि नै नाम लिइसकेँ. अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पस्मिना बनाउँछौँ होइन. अब भले कि त्यो नेपालमा त्यो उन च्याङ्ग्राको जुन पस्मिना बनाउने नेपालको नभएर बाहिरको पनि आउँछ. अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेका छौँ. भनेपछि नेपालको अधिकांश वस्तु गलैँचा होइन, अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको त्यो चाहिँ खर्कको प्रडक्ट हो कि. मलाई यो मान्छेहरूले चाहिँ अलिकता हामीले त्यसलाई अलि विस्तृत रूपमा नहेरेर हो, अनि त्यो भएर यसको आर्थिक एकदमै महत्त्व छ. अब माथिल्लो कसले तल्लोलाई के असर पार्ला भन्ने जुन हजुरको प्रश्नमा आउँदाखेरि चाहिँ अब ठ्याक्कै त्यो बिग्रियो र अब मान्छेहरूले पशुपालन नै गर्न छोडेको चाहिँ छैन. तर मलाई चाहिँ के लाग्छ भने छोडेर बिग्रिया हो. उहाँहरूले किन पशुपालन छोड्नु भयो भन्ने कुरा चाहिँ फेरि त्यसको अर्कै आर्थिक सामाजिक पाटो छ.
1: त्यस विषयमा नि हामी यसमा छलफल गर्छौँ. हामी वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ. बदलिँदो नेपालमा खर्क बिग्रिएको भन्नेका जस्तै खालका समस्या र चुनौतीहरूको कुरा गर्दा चाहिँ अहिले नेपालका हिमाली खर्कहरूको समग्र अवस्था तपाईँले भनिहाल्नुभयो. तथ्याङ्कै रूपमा हरियाली बढेको छ अथवा यी कुराहरू भयो, सुधारका प्रयास भइरहेको कतिको पाउनु भएको छ?
0: अब अलि पहिला लगभग 30-35 वर्ष अगाडि चाहिँ नेपालको खर्कहरूमा अत्यधिक चरीचरण हुन्थ्यो. अलि पहिला पहिला हिमाली भेगमा गरेको रिसर्चहरू हेर्दाखेरि तपाईँको लिमी भ्यालीमै मैले चाहिँ 7,000 याक भएको डकुमेन्ट मैले पढाएको थिएँ कि एउटा होइन. त्यो भएर एकदम चरीचरणको भार अत्याधिक थियो. तर पछिल्लो समयमा चाहिँ अब मान्छेहरूले यो पशुपालनतिर धेरै विकर्षण हुँदै जानुभएको छ. अब युवा पुस्ता त एकदमै कम छ होइन. अनि त्यो भएको भएर अब यो पशु पाल्ने मान्छे पनि र सङ्ख्या पनि घट्दो छ अहिले. अनि त्यो भएर खर्कहरू चाहिँ हरियाली बढ्नमा त्यो कारण छ कि. त्यो एउटा भयो. अब अर्को भनेको चाहिँ जस्तै पशुपालन र खर्कले चाहिँ अब हामीले चाहिँ पशु धेरै चराउँदा के हुन्छ, ठिक्क चराउँदा के हुन्छ र कम चराउँदा के हुन्छ भनेर हेर्दाखेरि र बाह्यतिर गरेको अध्ययनले पनि के थियो, बढी चरीचरण पनि खर्कको लागि नराम्रो हो. किनभने त्यहाँ चरीचरण गरेपछि घाँस सबै तानिदिन्छ अनि त्यसपछि माटो देखिन्छ अनि मरुभूमिकरण हुँदै जान्छ खर्क हो. तर कम चरीचरण हुँदाखेरि चाहिँ त्यो बिस्तारै त्यो घाँसको ठाउँमा तपाईँको चाहिँ झाडीदार वनस्पतिहरू आउन थाल्छ. त्यही भएर ठिक्क त्यसको चरीचरण चाहिँ जरुरी छ कि खर्कलाई.
1: कुनै पालिकाहरूले मैले यसमै जोडे, कुनै पालिकाहरूले सुधारको लागि गरेका प्रयासहरू केही देख्नु भएको
0: हो? मैले यसमा चाहिँ अलिक पहिला त्यही अलिकता पूर्व कुरा गर्दाखेरि अलिक पहिला नेपाल सरकारले मलाई लाग्छ विश्व ब्याङ्कबाटै पैसा लिएर होला जस्तो लाग्छ होइन. उनीहरूले यो खर्कमा हेलिकप्टरबाट घाँसे बिउहरू छर्ने काम पनि गरेका थियो. त्यो चाहिँ अलि पहिले हो, अर्ली 90s त्यो पनि गरेको थियो. एउटा अलि ठुलै प्रोजेक्ट पनि लागु भएको थियो. त्यसमा चाहिँ अब त्यस्तो एकदमै धेरै काम त भएको छैन. जस्तै तपाईँको केही उद्योगहरू स्थापना गर्ने होइन, अनि अलिकता उन्नत जातका घाँसहरूको बिउहरू किसानलाई दिने, छर्न लाउने होइन, अनि अत्याधिक चरीचरण छ भने त्यसलाई चाहिँ कम गराउने त्यस्तो प्रयासहरू भएको छ. तर अब ठ्याक्क पालिकाले चाहिँ त्यस्तो गरेको हामीले थाहा पाएको छैनौँ. तर एउटा भर्खरै हामी यो डोल्पा र यता जुम्लाको सिमानामा एउटा जगदुल्ला भन्ने डोल्पाकै चाहिँ पालिका हो, त्यहाँ चाहिँ लगभग 800 चौरीहरूको फार्म नै त्यो त्यसमा पालिकाको प्रदेश सरकारको सबैको सहयोग गरेर एउटा चाहिँ ठुलो कमर्सियल एउटा याक फार्म त्यहाँ देख्यौँ. अनि यता फालेलुङ पालिकाले पनि वर्षेनी तपाईँको चाहिँ याक फेस्टिभलहरू गर्छ होइन, त्यहाँ किसानहरूलाई चाहिँ अनुदान दिने लगायतका कामहरू गर्छन्. त्यस्तै कर्णाली प्रदेश सरकारले गोठाला भत्ता भनेर अहिले चाहिँ उहाँहरूले नाम परिवर्तन गर्नुभएको छ होइन, अनि त्यस्तो उहाँहरूलाई प्रोत्साहन स्वरूप त्यस्तो दिनुभएको छ. त्यो बाहेक ठ्याक्कै यो खर्क केन्द्रित भनेर अन्य त मैले त्यति धेरै थाहा छैन.
1: पछिल्लो समयमा जलवायु परिवर्तनको कुरा त एकदमै जता पनि जोड्छौँ, भनेको पछिल्लो 2.5 दशकदेखि नेपालमा जलवायु परिवर्तनको मुद्दा एकदमै उठिरहेको छ, अहिले त हामी समस्या भोगिरहेका छौँ भन्छौँ. यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा?
0: एकदमै अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दोजुल्दो छ। त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा, त्यो उचाइमा लगभग 3,000-4,000 मिटरको उचाइमा, त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेछ र अनि 4,000-5,000 मिटरमा पनि होइन। अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ। तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि सकारात्मक असर पारे हो कि जस्तो लाग्छ। मैले अघि हजुरलाई जुन 18% नेपालको खर्कहरूमा हरियोपन बढेको छ भनेर भनेको थिएँ नि, त्यो त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन। जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा, एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातोपन बढ्छ। अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा, हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ, जाडोले गर्दा बिरुवाहरू, मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि, बढ्न सक्दैन, तर तातो भएपछि उनीहरू बढ्छ कि। एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि। अनि अर्को चाहिँ लामो समय छ त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि, अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा पात रहिराख्ने भयो, ऊ त्यो भइरहेछ नेपालको खर्कमा। त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको, तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन, तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर, यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो, एकदम लामो सुक्खा भयो, लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ।
1: त्यससँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचाहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौँ, अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा। जलवायु परिवर्तनले तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचाहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन?
0: अहिले जसरी अब यो लाङखुट्टे हिमाल चढ्न थाल्यो भन्छौँ हामी होइन, जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीवजन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौँ, सर्पहरू पनि, अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन्, बाहिरबाट आएको, त्यो चाहिँ एकदमै फैलिने हुन्छ। बनमासा होइन, निलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन्, अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन, होइन बाह्य मिचा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यहीँ पनि अब्जर्भेसन गर्दा, जस्तै मैले एउटा भने हलहले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन, त्यो अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि, अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जा, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खाने भयो, त्यो चाहिँ नखानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो, अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ, अनि त्यो भइरहेछ अहिले।
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अतिचरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
0: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई। हिमाली भेगको तपाईँले आजको दिनमा धेरै मान्छेहरू, हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने, युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कुल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन, अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ 3-4 महिना माथि नै गएर बस्नुपर्ने अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन, अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएनौँ होइन। त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लानु पऱ्यो माथि त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै 30 पाल्नुको जता 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ गयो भने चाहिँ तपाईँले भन्नुभएको जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ
1: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ पानी र पर्वत विशेष बदली नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्त्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
12: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
13: साली नदीको शिर
14: मणि चूडको काख
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
14: शान्ति र आनन्दको अनुभूति
13: भीडभाडबाट टाढा
14: सहरबाट नजिकै
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
14: झुले अर्ग्यानिक फार्म रिजोर्ट
15: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेसन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्त्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अब
3: सामुदायिक वन र स्थानीय बिचको होइन र दुईवटा गाउँली भेगमा त चरिचरण त्यहाँ नगरेर त कहाँ गर्ने, अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठुलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ के, अनि त्यहाँ चाहिँ चरिचरण बन्देज छैन होइन तल्लो जस्तो, एउटा त्यो भयो। अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो, तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरिचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द्व पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरिचरण पनि गर्न नदिने, अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठुलो द्वन्द्व हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरिचरण बन्द गर्न थालियो, अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाडी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उधौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो, अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन। अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको सङ्ख्या गनेर यति भेडा बराबर 1 सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ भैँसीको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरिचरण मात्रै थियो, अनि चरिचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो। माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरणमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चराउन आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठुलो द्वन्द्व छ। अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ, हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु।
2: त्यो भयो सरकार अथवा संरक्षणको कुरा, अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बिचको द्वन्द्व भयो। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगायतको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बिच कतिको द्वन्द्व सिर्जना गरेको पाउनु।
3: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द्व भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्लातिर अहिले अब ठुलो सङ्ख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको सङ्ख्या बढेको छ। अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरू लाई शिकार गर्ने त्यस्तो गर्छन् होइन, अनि त्यसलाई नै हामीले द्वन्द्व भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा यही अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 वटा भेडा छ, कहिलेकाहीँ एउटा खान्छ त्यसले, त्यसलाई पनि त खानु पर्यो, उसको पनि भोक लाग्छ, पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो, तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन। अब हामी यही भेगमा जन्मेका छौँ, यही भेगमा हुर्किएका छौँ, हिजो पनि थियो त्यो होइन, किनभने बाघले त खान्थ्यो त होइन, अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरोभन्दा 1% भन्दा कम खान्छ, ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौँ यो दिन्छौँ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठुलो भयो कि जस्तो नि लाग्छ मलाई कता कता.
2: तपाईँले भन्नुभएको कुरामा जस्तो एउटा दुईवटा गोठमा दुईवटा चाउर वर्षमा खायो भने स्वीकार गर्ने एउटै पाटो होला, तर कतिपय ठाउँमा चाहिँ गोठै रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्. त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुनसक्ला अथवा सङ्घीय सरकारले कस्ता किसिमका व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला.
3: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेको

0: छौँ होइन। तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ। त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन, त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशुवस्तुलाई जोगाएको भएको छौँ होइन। कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ, जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन, यो लाइटहरू ले चाहिँ धपाउने त्यस्तो त्यस्तो पनि भएको छ होइन। तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईवटा मात्रै होइन कि अब ठुलै सङ्ख्यामा मारिदिने होइन, त्यो देखिएको पनि छ, त्यो समस्याकै रूपमा पनि छ।
1: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि, अहिले तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठुलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित चाहिँ धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पदी मार्गहरू हुन्, खर्क हुँदै नै छ, खर्कको प्रयोग भएको छ। खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बिच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन?
0: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन, तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ, गोठ स्टे होइन, माथि माथि लेकमा त गोठमा बस्ने हो होइन, अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन, खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खायाममा त, अनि त्यसो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन, त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ। तर त्यो बाहेक मैले द्वन्द्व नै त त्यस्तो थाहा पाएको छैन।
1: हजुर, भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडे झन् बढी फाइदा कुरा नै,
0: उनीहरूले अब दुध खान पाउने भए, दही खान पाउने भए, चिजहरू बनाउन सक्ने भए होइन, अनि त्यहीँ बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त।
1: त्यो सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द्व केही समस्या कुरा गरौँ, तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्त्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ। अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौँ। त्यसको सुरुवातमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो, डिडिसीको चिज खाँदै गरेको चिज देखाएको एक किसिमले त्यो विज्ञापन जस्तो देखिन्छ, तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
0: एकदमै, अब हाम्रो कहिले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा हुन्छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन, अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो। उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन। तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ, चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि। त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाडी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है।
1: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेऱ्यौँ भनेदेखि हिमाली अथवा उच्च पहाडी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यर्सा गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पस्मिना लगायत कुराहरू पनि तपाईँले अघि जुन कुसुमको कुराहरू भन्नुभयो यी सबै कुराहरू

0: लाई चाहिँ हामीले यदि सम्भावना खोज्यौँ भने हाम्रा उच्च पहाड र हिमाली क्षेत्रका खर्कहरूले कतिको आम्दानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई, हामीले व्यवस्थापन राम्रो गऱ्यौँ भनेदेखि चाहिँ?
1: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठुलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन अनि त्यो हो। अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो के हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौँ नि। अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने भने ऊन पनि भयो मासु पनि भयो होइन अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निश प्रडक्ट टाइपको हो। विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन।
0: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गऱ्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा होड देखिन्छ, त्यो सँगसँगै स्वाद अलिकति फरक छ के अरे होइन, माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले?
1: सम्भावना एकदमै छ तपाईँको, मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन, अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन। अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि, आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि, किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्त्वपूर्ण ठानिएको क्षेत्र हो कि।
0: हजुर, अहिले तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय रहेर मैले हेरेँ भनेर, त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरीचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो?
1: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठुलो छ, तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा, जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि, त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या। त्यो सम्भावनासँगै त्यो चुनौतीलाई जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो। नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खाने भएर एकदम ठुलो साइजको बढ्छ अनि फेरि अर्को सालमा त त्यो खाउटे भइसकेका हुन्छ कि, खानै नपाएर उहाँको हामीले देखा पनि छौँ उहाँहरूले भन्नु पनि हुन्छ कि, अनि त्यो भर्खर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ।
0: त्यो सँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको, उहाँहरूको चाहिँ त्यसमा नावा जो तोकिन्छ उसले चाहिँ यो दिन उँभोतिरको खर्क छोड्ने, यो दिन बन्द गर्ने, यो दिन घाँस ल्याउन पाउने, यो दिन काठ ल्याउन पाउने, त्यो कुरा गर्नुहुँदछ भनेको हामीले

0: ले हेर्छ, अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा। त्यो भएर सामुदायिक खर्क मात्रै छ, तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि। अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन। अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ, र अहिले नयाँ खर्क नीति बन्दैछ, त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइरहेको छ। त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईवटा मन्त्रालय बिचमा समन्वयको एउटा अभाव छ। अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालन ऐन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ। अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन, त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठुलो कुरा होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बिचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि। अनि त्यो भएर पनि अब द्वन्द्व हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको अपनत्व नभएको अवस्था छ। त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खड्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईवटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवार।
1: खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
0: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ, एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पिपिई भन्छ नि त्यो पिपी मोडल त्यो अनुसारको छ। अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठुलो सङ्ख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन। तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि। अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ। त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन। तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त, अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्त्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ।
1: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ। सँगै कर्णालीमा अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले दुईवटा प्रश्न तपाईँलाई एकैपटक भने जस्तो, आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा? र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो हुनुहुन्छ खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपिल गर्न चाहनुहुन्छ?
0: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौँ भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौँमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ। हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौँ भने त्यसको लिमिटेसन्सहरू बुझ्यौँ भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौँ भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ। त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो

0: खर्कहरूको अलिकता नक्साङ्कन गर्ने, खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को, उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन कातिराखेको देख्न सकिन्छ कि होइन, सामान्य एउटा मेसिनहरू, अनि त्यो चाहिँ भेडाको उनकात त्यो काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन, केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौँ भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ संरक्षण, खर्कलाई सँगै उपभोगसँगै संरक्षण पनि गऱ्यौँ भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
1: हुन्छ, त एकदम महत्त्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा, एकछिन कुराहरूलाई पनि राम्रो

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
0: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
1: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सडक र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
6: Come on, you will certainly be benefited.

0: घाटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा।

0: हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र
1: गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: एक वर्षदेखि 5 वर्षसम्मका सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
3: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।